0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाप झैं।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन त सधैँ बाजे।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन त सधैँ बाजे।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाँच्ने।
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर
1: देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल साउन 17 गते आइतबार, सन् 2026 अगस्त 2 तारीक, असार कृष्ण पक्षको चतुर्थी तिथि।
3: काया कैरनका साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली,
3: राष्ट्रको शान किसान,
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
1: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: तराई मधेसको अवस्था सामान्य बन्दै, सुनसरीमा कर्फ्यू र वीरगंजमा निषेधाज्ञा हट्यो।
1: कांग्रेस भित्रको आन्तरिक विवाद विभाजन उन्मुख, विभाजन भएमा समग्र राष्ट्रिय राजनीतिक दिशामै प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाई।
2: बिल लिँदा नगद उपहार पाइने सरकारी योजना शुरू, राजस्व विभागको छुट्टै अनलाइन पोर्टलमा बिल पेश गरेर पुरस्कार दावी गर्न सकिने।
1: स्पेनमा आप्रवासी प्रवेश गरेको बारे छलफल गर्न यूद्वारा आपतकालीन बैठकको आह्वान, सबैजसो फर्किसकेका स्पेनी अधिकारीको भनाई।
2: र सात च्याम्पियनशीपको ड्र सार्वजनिक, प्रतिबन्धको कारण नेपाललाई समावेश गरिएन।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको झडप र त्यसपछि सृजित परिस्थितिबाट अशान्त तराई मधेसको सुरक्षा अवस्था सामान्य उन्मुख बन्दै गएको छ। स्थानीय प्रशासनले देवानगंज सहित सुनसरीका 10 पालिकामा लगाउँदै आएको कर्फ्यू हिजोदेखि हटाएर निषेध आदेश कायम गरेको छ भने सिराको गोलबजार सहितका क्षेत्रमा गएको बिहिबारदेखि कायम भएको कर्फ्यू पनि हिजो 2 घण्टा खुकुलो बनाएर सुरक्षा अवस्था विश्लेषण गरिएको छ। यस्तै गएको बिहिबारदेखि कर्फ्यू लागू भएका धनुषाको जनकपुरधाम, सिराको लाहान र सप्तरीको बोधेवर साइनको पनि हिजोदेखि निषेधाज्ञा कायम गरिएको छ। पर्साको वीरगंजमा निषेधाज्ञा हटाइएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले गएको आइतबारको घटनामा ज्यान गुमाएका परिवारसँग सात बुँदे सहमति गरेपछि सुरक्षा अवस्था सामान्य उन्मुख बन्दै गएको बताउनुभयो। तर पनि एक ठाउँमा भेला भएर कुनै योजना बनाउन नपाउन् भनेर निषेध आदेश कायम गरेका छौं। अरियालले भन्नुभयो, 5 भन्दा बढी भेला हुन पाइँदैन, हिँडुल गर्न, बजार खोल्न, गाड़ी चलाउन रोक छैन। अहिले पनि फिल्डमा सेना प्रहरी र सशस्त्र प्रहरी परिचालन छ। सिराहाको गोलबजार नगरपालिका 4 क्याम्पस चोकमा बिहिबार दिउँसो गोली लागेर ज्यान गुमाएका औरोही गाउँपालिका 2 तुलसीपुर गाउँका 17 गणेश यादवको शव हिजो साँझ गाउँ लगेर गागन खोला किनारमा दाह संस्कार गरिएको छ। सुनसरीको धरानको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पोस्टमार्टम गरी सेनाको हेलिकप्टर मार्फत शव ल्याएर दाह संस्कार गरिएको हो। सुनसरीको कप्तानगंजमा गएको आइतबार राति भएको झडपका क्रममा ज्यान गुमाएका 24 ओम प्रकाश मेहता र 22 जयप्रकाश मेहताको शव आफन्तले बुझेर अस्ति शुक्रबार दाह संस्कार गरेका छन्। यसैबीच नेपाल सरकार र संयुक्त हिन्दू मोर्चा बीच वार्ता भएको छ। हिजो राति भएको वार्ता 13 बुँदे मागपत्र सहित टुङ्गो लागेको छ। मागपत्र बुझाएसँगै मोर्चाले आफ्नो आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि हिजोदेखि स्थगित गर्ने घोषणा गरेको छ।
2: देशकै पुरानो लोकतान्त्रिक दल काँग्रेसभित्रको आन्तरिक विवाद विभाजन उन्मुख बनेको छ। कुनै नाटकीय राजनैतिक सहमति वा अप्रत्याशित घटनाक्रम विकसित नभए विभाजनलाई औपचारिकता दिन मात्र बाँकी छ। प्रमुख प्रतिपक्षी दल काँग्रेस विभाजनतर्फ अघि बढ़े त्यसले लोकतान्त्रिक शक्तिहरूको एकता, आउँदो चुनावको राजनैतिक समीकरण तथा समग्र राष्ट्रिय राजनैतिक दिशामै गम्भीर प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ। विवादका बीच काँग्रेसका संस्थापक नेता बीपी कोइरालाका छोरा तथा पूर्व महामन्त्री डाक्टर शशांक कोइराला 14 महाधिवेशन पक्षधर अर्थात संस्थापन इतर समूहको नेतृत्वमा आउनु भएको छ। आउँदो साउन 29 हुने राष्ट्रिय कार्यकर्ता भेलाका लागि उहाँ 521 सदस्यीय मूल आयोजक समितिका संयोजक हुनुहुन्छ। पूर्व उपसभापति विमलेन्द्र निधिका अनुसार 14 महाधिवेशन पक्षधरले सर्वसम्मत रूपमा कोइरालालाई समूहको नेतृत्व सुम्पिएको हो। समूहका नेताहरूका अनुसार साउन 29 संस्थापन पक्षसँग एकताको सहमति हुन नसके शशांककै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने तयारी छ। यो परिस्थितिका लागि दुवै पक्षले एक अर्कालाई जिम्मेवार ठहराएका छन्। आज हामीले शशांक कोइरालालाई हाम्रो समूहको नेताका रूपमा घोषणा गर्दै स्पष्ट सन्देश दिएका छौं। हामी बीच एकता छैन भन्ने टीका टिप्पणीलाई यो निर्णयले अन्त्य गरेको छ, निधिले भन्नुभयो। नयाँ पार्टी गठनबारे भने साउन 29 राष्ट्रिय भेलाले निर्णय गर्ने उहाँले स्पष्ट पार्नुभयो। अहिलेसम्म नयाँ पार्टी खुलिसकेको छैन। पूर्व उपसभापति विमलेन्द्र निधिका अनुसार 14 महाधिवेशन पक्षधरले सर्वसम्मत रूपमा पूर्व महामन्त्री शशांक कोइरालालाई समूहको नेतृत्व सुम्पिएको हो। हिजो चुनदेवी स्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राजनैतिक, सांगठनिक, विधान संशोधन, आर्थिक नीति तथा प्रचार प्रसार लगायत 16 समिति गठन गरिएको छ। पत्रकार सम्मेलनमा शशांक कोइरालासँगै पूर्व उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्व महामन्त्री कृष्ण सिटौला, नेता एनपी साउद, मीन विश्वकर्मा लगायत सहभागी हुनुहुन्थ्यो। सभापति शेरबहादुर देउवा विदेशमा रहेकोले उपस्थित हुनुभएन भने निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला अनुपस्थित रहनुभयो। शेखर कोइराला निकट नेता केदार कार्कीले वर्तमान राष्ट्रिय परिस्थिति र कांग्रेसको कमजोर बन्दै गएको राजनैतिक प्रभावलाई ध्यानमा राख्दै पार्टी एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुभएको छ। अहिले कांग्रेसको अन्तर पार्टी सरकारसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय प्रभाव सबै कमजोर देखिएको छ। पार्टी एक भयो भने त्यसको लाभ कांग्रेसलाई मात्र होइन राष्ट्रलाई पनि पुग्छ। सभापति गगन थापासँग अझै पनि पार्टीलाई एकताबद्ध गर्ने अवसर रहेको टिप्पणी गर्दै उहाँले सभापतिलाई यो अन्तिम गोल्डेन चान्स हो भनेर भन्नुभएको छ। कांग्रेस विभाजन औपचारिकतामा मात्र बाँकी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर पर्वतारोहण जगतलाई चकित पारेका निर्मल पूर्जा अर्थात निम्स दाईको पाकिस्तानको ब्रड पीक आरोहणका क्रममा निधन भएको छ। कृतिमानी नेपाली पर्वतारोही उहाँको निधन भएको एलिट एक्सपर्टले पुष्टि गरेको छ। पूर्जा एलिट एक्सपर्टका संस्थापक पनि हुनुहुन्थ्यो। हिजो सार्वजनिक गरेको शोक वक्तव्यमा कम्पनीले गहिरो दुःख र अपार पीड़ाका साथ ब्रड पीकमा भएको हिम पहिरोपछि निर्मल पूर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौं भनेको छ। साथै दुर्घटनामा अभियानका अरू सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ। नेपालमा जन्मिएका पूर्व बेलायती विशेष फौजी सैनिक समेत रहेका 43 वर्षीय पूर्जा सहितको टोली बिहिबारको हिम पहिरोमा परेको हो। पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले घटनापछि पूर्जा सहितको आरोहण टोलीसँग कुनै सम्पर्क हुन नसकेको बताएका थिए। प्रतिनिधि सभा सदस्य तथा पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्याबु शेर्पाले हिम पहिरोपछि ट्रेकिङ डेटाले पूर्जाको अवस्थिति पहिला तलतिर बगेको र त्यसपछि सिग्नल रोकिएको ठाउँबाट फेरि केही सरेको देखाएको बताउनु भएको थियो। तर उहाँ संस्थापक रहेको एलिट एक्सपर्टले हिजो अपरान्न पूर्जाको निधन भएको पुष्टि गरेको हो। यसैबीच पूर्जाले आफ्नो जीवनको धेरै समय हिमाल आरोहणमा मानव सहनशीलताको चरम सीमालाई चुनौती दिँदै बिताउनुभयो। दृढ इच्छा शक्ति र सकारात्मक सोच भए असम्भव पनि सम्भव हुन्छ भन्ने विश्वास उहाँको जीवनको आधार थियो। कान्तिपुरमा खबर छ।
2: वर्षा बारा चितवन र नवलप्रासीमा गैराती ठूलो वर्षा भएको छ। पर्सा कोठोरी बाराको सिमरा नवलप्रासीको नवलपुर सीतापुर लगायतका क्षेत्रमा अति ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै पर्सा कोठोरीमा झण्डै 154 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै बाराको सिमरामा 144 र नवलप्रासीको सीतापुरमा 140 मिलिमिटर वर्षा मापन भएको छ। चितवन सहित अरू एक दुई ठाउँमा पनि ठूलो पानी परेको छ। बाढ़ी पूर्वानुमान महाशाखा शाखाले ठूलो पानी परेका क्षेत्रमा आज बिहानैसम्म सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी बागमती र गण्डकी प्रदेशको केही ठाउँ तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। आज दिउँसो पनि कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
1: कायाकैरनमा सातै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्नको लागि चुनौती र सम्भावना बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले तराई मधेसको अवस्था सामान्य बन्दै सुनसरीमा कर्फ्यू र वीरगंजमा निषेधाज्ञा हट्यो, कांग्रेस भित्रको आन्तरिक विवाद विभाजन उन्मुख, पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निर्मल पूर्जाको निधन, पर्सा बारा चितवन र नवलप्राचीमा गैराती ठूलो वर्षा, आज पनि केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। अब 100 रूपियाँ भन्दा बढ़ीको सामान वा सेवा खरिद गर्दा बिल लिनु कर दायित्व मात्र नभई 1,00,000 देखि 10,00,000 रूपियाँसम्म जित्ने अवसर पनि बनेको छ। सरकारले हिजोदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 कार्यान्वयनमा ल्याउँदै दैनिक 1,00,000 र प्रत्येक 15 दिनमा 10,00,000 रूपियाँ नगद पुरस्कार दिने व्यवस्था शुरू गरेको छ। पसलबाट वस्तु वा सेवा खरिद गर्दा कर बीजक अर्थात बिल लिने अन्तिम उपभोक्तालाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 लागू भएको हो। आन्तरिक राजस्व विभागले गएको साउन 1 गतेदेखि जारी भएका योग्य कर बीजकको आधारमा उपभोक्ताले उपहार जित्न सक्ने व्यवस्था कार्यान्वयन गर्दै सहभागी हुन आह्वान गरेको छ। विभागका सूचना अधिकारी केशव रघुवंशीले केही प्राविधिक पक्ष मिलाएर छिट्टै 1 देखि 15 साउनसम्म दर्ता भएका योग्य बीजकको आधारमा विजेता घोषणा गर्ने बताउनुभयो। विभागले हिजो सार्वजनिक सूचना मार्फत नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एकपटकमा 100 रूपियाँ भन्दा बढ़ी मूल्यका वस्तु वा सेवा खरिद गरी कर बीजक लिएका अन्तिम उपभोक्ताले विभागको वेबसाइटमा खरिद विवरण प्रविष्ट गरी कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ। डिजिटल माध्यमबाट भुक्तानी गर्ने उपभोक्ता भने स्वत कार्यक्रममा समावेश हुने भएकाले उनीहरूले छुट्टै विवरण प्रविष्ट गर्नुपर्ने छैन। सरकारले कर छली नियन्त्रण, वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 सञ्चालनका लागि छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा प्राप्त कर बीजक दर्ता गरी पुरस्कार कूपन प्राप्त गर्न सक्नेछन्। वेबसाइटमा प्रविष्ट विवरण प्रविष्ट गरेपछि उपहार कूपन स्वत उत्पन्न हुनेछ। यो कुपनमा रहेको नम्बर लक्की ड्रमा समावेश हुनेछ। विजेता घोषित भएमा सम्बन्धित बिलको फोटो र आवश्यक विवरण पेश गरी पुरस्कार दावी गर्न सकिने व्यवस्था गरिएको छ। नगद र विद्युतीय भुक्तानीका लागि फरक फरक व्यवस्था गरिएको छ। नगदमा भुक्तानी गरी खरिद गर्ने उपभोक्ताले बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल मिति, कुल रकम तथा आफ्नो नाम, मोबाइल नम्बर र ठेगाना प्रविष्ट गरी बिल दर्ता गर्नुपर्नेछ। तर क्यूआर कोड वा कार्ड मार्फत गरिएको विद्युतीय भुक्तानी स्वत प्रणालीमा समावेश हुने भएकोले छुट्टै विवरण भर्नुपर्ने छैन। विभागले स्पष्ट, वास्तविक र वैध बिल मात्र दर्ता गर्न आग्रह गरेको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
1: जलनका बिरामीले प्रदेशमै विशेषज्ञ उपचार पाउने व्यवस्था मिलाउन सातै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री बालेन्द्र शाहले निर्देशन दिएसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यसबारे आवश्यक छलफल थालेको छ। यस्ता सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापनाको लागि चुनौती र सम्भावना बारे साथी सम्झना महर्जनले कीर्तिपुर अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीलाई सोध्नु भएको छ।
8: जलनको उपचार गर्नलाई जुन नेतृत्व लिनुपर्ने जलन सर्जनहरूको अथवा प्लास्टिक सर्जनहरूको अभाव नै छ अहिले, र त्यो ठाउँमा एउटा टोली पनि हुनुपर्छ, उपचार गर्ने एउटा टोली हुनुपर्छ, डाक्टरले मात्रै सक्दैन, र टोलीहरू पनि खडा गरिएको चाहिँ छैन, त्यो पनि गर्नुपर्ने छ।
9: सबैभन्दा अहिले खड्किएको विषय जनशक्ति अभाव मात्रै हो कि पूर्वाधार र प्रविधि पनि हो?
8: प्रविधि त अब अहिले हामीले एक्जिस्टिङ प्रविधिमा पनि धेरै बिरामीहरूको उपचार गर्न सकिन्छ, होइन, अब त्यसलाई अब अत्याधुनिकरण गर्नलाई अब समय पनि लाग्छ, संसाधन पनि धेरै नै लाग्छ। पूर्वाधार पनि कतिपय अस्पतालहरूमा वार्डहरू छुट्टै राखेको नै छ, त्यसमा चाहिँ अब थोरै लगानीमै हामीले पूर्वाधारमा व्यवस्थापन गर्न सकिने अवस्था हुन्छ।
9: विशेष गरेर संघ प्रदेश र पालिका बीचको समन्वय चाहिँ कतिको महत्वपूर्ण छ त यो सातै प्रदेशमा जलन उपचार केन्द्र स्थापना गर्न?
8: त्यो पनि महत्वपूर्ण हुन सक्छ, किन भन्दाखेरि हामीले एउटा स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल अनुसार चाहिँ 4 तहको जलन उपचार सेवाको परिकल्पना गरेका छौँ। नेपाल सरकारले भनेको कम्तीमा 2 देखि 3 तेस्रो तहको चाहिँ अस्पतालको कुरा गरेको हुनुपर्छ। प्राथमिक तहको जलन उपचारको सेवा चाहिँ हामीले गाउँ गाउँमै पुर्याउनुपर्छ। हरेक बिरामीले 2 घण्टाभित्रमा प्राथमिक उपचार र प्रारम्भिक उपचार 24 घण्टाको पाउनुपर्छ। गाउँ गाउँमै गएर दिनको लागि हामीले तयारी जारी गरिरहेका छौँ त्यति बेला अस्पतालबाट। र अहिले नेपाल सरकारले गर्न थालेको चाहिँ दोस्रोदेखि तेस्रो तहको जलन उपचार केन्द्रको सञ्चालनको लागि चाहिँ एउटा जलन उपचार टोली खडा गर्नुपर्छ र त्यो टोलीमा चाहिँ सर्जनको नेतृत्वमा 3-4 हामीले नर्सहरूलाई पनि तालिम दियौँ भने, 1 महिना तालिम दियौँ भने उहाँहरूले मफसलमा धेरै जसो बिरामीहरूलाई त्यही नै उपचार गर्न सक्नुहुन्छ र काठमाडौँ आउनुपर्ने बिरामीको संख्या धेरै नै घट्छ।
9: सरकारलाई तपाईँले सुझाव दिनु पर्दाखेरि बुदागत रूपमा के सुझाव दिनुहुन्छ?
8: प्राथमिक उपचार राम्रो भएन भने त्यो बिरामीलाई तपाईँले नेपालमा जतिसुकै राम्रो अस्पताल खोले पनि बचाउन सक्नुहुन्न र विदेशी पुर्याए पनि बचाउन सक्नुहुन्न। त्यस कारणले गर्दाखेरि जुन सुरुको 24 घण्टाको उपचार एकदमै महत्व छ, त्यसलाई पनि हामीले छोड्न मिल्दैन होइन। र त्यसको साथसाथै अब अहिले चाहिँ अब यो चाहिँ जुन अब प्रादेशिक रूपमा अस्पतालहरू खोल्ने कुरा छ, त्यसलाई चाहिँ अब नेपाल धेरै सानो देश हो, अब जलनको बिरामी पनि धेरै एकदमै धेरै चाहिँ होइन। अस्पताल उपचार चाहिने बिरामीहरू सरकारको तथ्याङ्क भन्दा लगभग 10% अथवा 20% भन्दा बढी छैन। गम्भीर जलन भएको बिरामीहरू अस्पताल उपचार चाहिने बिरामीहरू त्योभन्दा धेरै छैनन्। त्यस कारणले गर्दाखेरि त्यस्तो बिरामीहरूलाई हामीले चाहिँ काठमाडौँमै पनि राम्रो जलन उपचार केन्द्र हामीले स्थापना गरेर ट्रान्सपोर्टको व्यवस्था मिलाउने हो भने त्यो नेपाल जस्तो सानो देशको लागि असम्भव त छैन। तर नेपाल सरकारले अब प्रादेशिक अस्पतालहरूमा जलनको उपचार केन्द्रहरू खोल्ने भनेर भनिसकेपछि हामीले त्यसलाई हामीले आत्मसात गरेर त्यो अनुसार सहयोग गर्नु चाहिँ हाम्रो कर्तव्य पनि हुन्छ। पहिलो प्रायोरिटी चाहिँ हाम्रो चाहिँ प्राथमिक उपचार गाउँ गाउँमा चाहिँ बिरामीहरूले 2 घण्टाभित्र पाउनु पर्यो र उहाँहरूलाई चाहिँ छनौट गरेर कुन लेभलको अस्पतालमा पुर्याउने भन्ने त्यस्तो ट्रान्सपोर्ट सिस्टम चाहिँ हामीले गर्न सक्यौं र जलन उपचार कोष पनि हामीले स्थापना गर्न सक्यौं भने जलनको समस्या समाधान गर्न धेरै गाह्रो हुँदैन।
1: उहाँ हुनुहुन्थ्यो कीर्तिपुर अस्पतालका निर्देशक डाक्टर किरण नकर्मी। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
11: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
10: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा
1: डिस होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। एक समय गरीबको खाना भनेर चिनिएको कोदो अहिले सुपरफूड र भविष्यको खाद्य सुरक्षाका रूपमा पुनः चर्चामा आएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ़दो चुनौती, खाद्यान्न आयातमा निर्भरता र पोषण संकटका बीच नेपालले आफ्नो पुरानो रैथाने बालीलाई पुनर्जीवित गर्ने प्रयास थालेको हो। दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा सरकार, किसान र कृषि क्षेत्रका सरोकारवालाले कोदोको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिएका छन्। कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन भन्ने मूल नारासहित हिजो मनाएको दिवसमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोदो नेपालको ऐतिहासिक, सांस्कृतिक तथा खाद्य प्रणालीसँग जोड़िएको महत्वपूर्ण बाली रहेको बताउनुभयो। कृषि तथा पोषण विज्ञ कृष्ण दितालका अनुसार कोदोमा क्याल्सियम, आइरन, प्रोटीन र रेशा प्रशस्त मात्रामा पाइन्छ। चामल र गहुँको तुलनामा बढ़ी पोषक तत्व भएकोले बाल बालिका, गर्भवती महिला र ज्येष्ठ नागरिकका लागि समेत उपयोगी मानिन्छ। नेपालमा अझै कुपोषण चुनौतीका रूपमा रहेकाले कोदोको उत्पादन र उपभोग बढ़ाउन सके स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने दितालले बताउनुभयो। पछिल्लो समय कोदोको पोषण र औषधीय गुणबारे जनचेतना बढ़दै गएको आयुर्वेदिक चिकित्सक डाक्टर मनोज चौधरीले बताउनु भएको छ। अहिले शहरका होटल, रेस्टुरा र खाद्य उद्योगहरूले समेत कोदोलाई नयाँ रूपमा प्रस्तुत गर्न थालेका छन्। सुपर फूड भन्दै कोदोको परिकार शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
5: अब विदेशको खबर। मोरक्कोबाट स्पेनको सेउटामा आप्रवासी प्रवेश गरेको विषयमा छलफल गर्न युरोपेली संघ ईयूले आपतकालीन बैठकको आह्वान गरेको छ। स्पेन र अरू सदस्य देशहरूबीच तनावपूर्ण अवस्थापछि युरोपेली संघले सेउटामा देखिएको आप्रवासी संकटबारे छलफल गर्न तत्काल आपतकालीन बैठक आयोजना गर्न लागेको बीबीसीले जनाएको छ। मोरक्कोबाट झण्डै 60,000 आप्रवासी स्पेनको भागमा प्रवेश गरेपछि 22 सदस्य देशहरूले समन्वयात्मक कदम चाल्न र युरोपेली संघको बाह्य सीमालाई सुदृढ़ बनाउन आह्वान गर्दै संयुक्त पत्र जारी गरिसकेका छन्। स्पेनी अधिकारीहरूका अनुसार सेउटा पुगेका लगभग सबै आप्रवासी फर्किसकेका छन्। यो घटनामा ज्यान गुमाउनेको संख्या कम्तीमा 67 पुगेको छ। स्पेनका प्रधानमन्त्री पेद्रो सान्जेजले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइसकेको बताउनु भएको छ।
6: अब खेल खबर। साफ च्याम्पियनशीप सन् 2026 को ड्र हिजो सार्वजनिक भएको छ। त्यसमा नेपाल समावेश छैन। नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिरहेको छ, तर प्रतियोगिता शुरू हुनु अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भने कुर्नेछ। भूटानको थिम्पूमा आयोजित कार्यक्रममा सार्वजनिक ड्र अनुसार समूह एमा आयोजक बंगलादेश सहित श्रीलंका र भूटान रहेका छन्। यदि प्रतियोगिता शुरू हुनु अगाडि प्रतिबन्ध फुकुवा हुन्छ भने नेपाल पनि यही समूह एमा पर्नेछ। समूह बीमा भारत, मालदिव्स र पाकिस्तान रहेका छन्। प्रतियोगिता आउँदो नोभेम्बर 4 17 तारीकसम्म बंगलादेशको ढाकामा हुनेछ। समूहका विजेता र उपविजेता सेमी फाइनलमा प्रवेश गर्नेछन्।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेला दुवै देशले सीमा सम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने भएका छन्। नेपालको नापी विभागका एक वरिष्ठ अधिकारीका अनुसार नापी विभागका उप महानिर्देशकको नेतृत्वमा सर्वे अफिसियल कमिटी एसओसीको 13 बैठक 27-29 साउनसम्म भारतको लखनऊमा आयोजना हुने भएको छ। नेपाल र भारतबीच सीमा समस्या समाधानका लागि प्राविधिक तहमा 3 तहका संयन्त्र छन्, जसमा नापी विभागका महानिर्देशकको नेतृत्व कार्यक्रममा रहेका बाउन्डी वर्किङ ग्रुप बीडब्ल्यूजी उपमहानिर्देशकको नेतृत्वमा सर्वे अफिसियल कमिटी एसओसी र प्रमुख जिल्ला अधिकारी सीडीओको नेतृत्वमा फिल्ड सर्वे टीम एफएसटी छन्।
6: नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मजदात रहेको दावी गरिरहेकै बेला बजारमा 10 दिनदेखि ग्यासको अभाव देखिएको छ। निगमले आपूर्तिमा समस्या नरहेको जनाएको भने डिपो संचालकहरूले उद्योगबाट ग्यास लिन आएको बताउँछन्, जसले आपूर्ति व्यवस्थापनमा उद्योगी संघको सम्भावित मिलिमतोबारे प्रश्न उठाएको छ। बजारमा अभाव देखिएपछि नेपाल आयल निगमले टेकुमा रहेको कार्यालयबाट पनि ग्यासको बिक्री वितरण शुरू गरेको छ। 14.2 केजीको ग्यास सिलिण्डरको बिक्री वितरणको शुरूआत गरेसँगै ग्यासको अभाव देखिएपछि निगमले हिजोदेखि टेको स्थित कार्यालयबाट ग्यासको बिक्री शुरू गरेको हो। अन्नपूर्ण पोस्ट दैनिकमा यो खबर छ।
5: सरकारले 7 वर्ष अघि ल्याएको राष्ट्रिय जलवायु परिवर्तन नीति परिमार्जन गर्दै जलवायु संकटसँग जुझ्न नयाँ रणनीति अघि सारेको छ। जलवायु परिवर्तनका असर तीव्र बन्दै गएपछि सरकार नीति परिमार्जन गरेर संघ प्रदेश र पालिकाको भूमिका स्पष्ट बनाउने, निजी क्षेत्रलाई जलवायु वित्तमा जोड्ने र समुदाय केन्द्रित अनुकूलनलाई प्राथमिकता दिने तयारीमा पुगेको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: नेपाल धितोपत्र बोर्डले नेपालमा धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रूपरेखा 2083 सार्वजनिक गरेको छ। बोर्डले अनुशासन सहितको विकास, इमान्दारिता सहितको नवीनता र स्थायित्व सहितको वृद्धिका लागि भन्दै नियामकीय रूपरेखा सार्वजनिक गरेको हो। यसमा नेपाली शेयर बजारमा मार्जिन लेन्डिङ, धितोपत्र सापटी तथा उद्योग सेक्युरिटी लेन्डिङ एण्ड बरोइङ सर्ट सेलिङ र डेरिभेट्स जस्ता विषयहरू कसरी अगाडि बढ़ाउने भन्ने विषय उल्लेख गरिएको खबर कारोबार दैनिकले छापेको छ।
5: दिन प्रतिदिन मानसिक स्वास्थ्य समस्या र रोगीहरूको संख्या बढ़दै गइरहे पनि कोशी प्रदेश सरकारले भने नीति बनाउन, उपचार र सचेतनाका लागि बजेट विनियोजन गर्न व्यवस्था गर्दै आइरहेको छ। कोशी प्रदेशमा न मानसिक स्वास्थ्य नीति छ, न उपचार र सचेतनाका लागि बजेट नै विनियोजन हुने गरेको छ। सामाजिक विकास मन्त्रालय मार्फत विद्यालयमा नर्स र केही मनोविमर्शकर्ताहरूलाई अभिमुखीकरण गराउने गरे पनि प्रदेशको स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा मानसिक स्वास्थ्य नपरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: किसानलाई सरकारले दिने सेवा सुविधा, अनुदान लगायतका विषयलाई पारदर्शी बनाउने उद्देश्यले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले 2077 साल फागुनमा किसान सूचीकरण कार्यक्रम उद्घाटन गर्नुभएको थियो। कार्यक्रम उद्घाटनपछि अहिलेसम्म देशमा 5 सरकार बने तर किसान सूचीकरणको कार्यक्रम पूरा भएको छैन, न त किसानले परिचय पत्र पाउन सकेका छन्। 5 सरकारले गर्न नसकेको किसान सूचीकरण शीर्षकको खबर कारोबार दैनिकले छापेको छ।
5: हेटौडामा निर्माण हुने बागमती प्रदेश सरकारको एकीकृत प्रादेशिक प्रशासनिक केन्द्रका लागि रूख कटान र ठेक्का प्रक्रिया सँगसँगै अघि बढ़ने भएको छ। प्रदेशकी भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझीले हेटौडा उपमहानगरपालिका 16 र 17 प्रस्तावित निर्माण स्थलको निरीक्षण गर्दै प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभएको थियो।
6: शेयर बजारको निरन्तर घट्दो लय कहिले फर्कन्छ अनुमान लगाउन गाह्रो छ। आशय आशामा रहेका लगानीकर्तामा भरोसा र आत्मबल बढ़ेको देखिँदैन। सरकार गठनको 4 बितिसकेको छ। गएको चैत 12 गते 2950 अङ्कमा रहेको नेपाल स्टक एक्सचेन्ज नेप्से 265 तल झरेको छ। त्यसबेला 50.9 अर्बमा रहेको शेयर बजार पूँजीकरणमा लगभग 4 खर्बले गिरावट आएको छ। प्रधानमन्त्रीले सक्रियता देखाउँदा पनि शेयर बजार घट्दो लयमा शीर्षकको खबर अन्नपूर्ण पोस्टले छापेको छ। बोली फुक्यो कि कुरा फुस्कियो
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: तराई मधेसको अवस्था सामान्य बन्दै सुनसरीमा कर्फ्यू र वीरगंजमा निषेधाज्ञा हट्यो।
5: कांग्रेस भित्रको आन्तरिक विवाद विभाजन उन्मुख, विभाजन भएमा समग्र राष्ट्रिय राजनीतिक दिशामै प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाई।
6: बिल लिँदा नगद उपहार पाइने सरकारी योजना शुरू, राजस्व विभागको छुट्टै अनलाइन पोर्टलमा बिल पेश गरेर पुरस्कार दावी गर्न सकिने।
5: स्पेनमा आप्रवासी प्रवेश गरेको बारे छलफल गर्न ईयूद्वारा आपतकालीन बैठकको आह्वान, सबैजसो फर्किसकेका स्पेनी अधिकारीको भनाई।
6: र 7 च्याम्पियनशीपको ड्र सार्वजनिक, प्रतिबन्धको कारण नेपाललाई समावेश गरिएन।
5: र अन्त्यमा आजको कार्टुन, आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। तराई मधेसमा उत्पन्न तनाव कम गर्न प्रधानमन्त्रीले बेलैमा पहल नगरेको जनगुनासोसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री जस्तै देखिने मान्छे सोफामा सुतेर मोबाइल हेर्दैछन्। बाहिरबाट लौन आगो निभाउनु पर्यो भनेर गुहार मागेपछि उनी भन्दैछन्, पहिला मेरो मूड चल्नु पर्यो, त्यसपछि स्टाटस लेखाउँला, अनि बल्ल आगो निभाउने कुरा सोचौंला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ भाग सुनि।
1: भुरिगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
2: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
1: जहाँ पाए त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारि साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482859950 र 98480979761। आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
3: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
4: ल, यतिको लागि पनि चिन्ता किन, भुरिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
5: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरिगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0-86-93।
0: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।
6: एक्सट्रीम एनर्जी
7: ड्रिंक।
8: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: वित्तीय हस्तान्तरणको बजेटमा कर्णालीको सरकारको कडाई प्रगति विवरण नबुझाइए अनुदान रोक्का गर्ने चेतावनी।
1: पर्याप्त वर्षा नहुँदा सुर्खेतको सिम्ताका किसान चिन्तित। सिंचाई सुविधा नहुँदा साउनको मध्यसम्म पनि धान रोपाई भएन।
0: ग्यास आपूर्तिमा सहज बनाउन नेपाल आयल निगमको निर्देशन। आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्ताहरूलाई आग्रह।
1: र साफ च्याम्पियनसिपको ड्र सार्वजनिक प्रतिबन्धका कारण नेपाललाई समावेश गरिएन।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि रेडियो हाम्रो समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला त्यसै गरी बर्दियाको रेडियो टाइगर एफएम सम्वाद एफएम र गिरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले स्थानीय तहलाई दिएको रकमको दुरूपयोग रोक्न भन्दै 28 बुधे मार्गदर्शन जारी गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले जारी गरेको निर्देशनमा स्थानीय तहमा वित्तीय हस्तान्तरणबाट सञ्चालन हुने आयोजना वा कार्यक्रमको वित्तीय तथा भौतिक प्रगति विवरण उपलब्ध नगराए अनुदान रोक्का गरिदिने चेतावनी दिएको छ। चालू आर्थिक वर्षमा अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत कर्णालीका 79 स्थानीय तहलाई 5 अर्ब भन्दा बढ़ीको बजेट बाँडफाँड गरिएको छ। यसअघि प्रदेशले स्थानीय तहमा दिएको बजेटमाथि खासै निगरानी नगर्दा स्थानीय तहमा बजेटको दुरूपयोग भइरहने गुनासो बढ़ेका थिए। प्रदेशको यो निर्देशनले स्थानीय तहमा गएको बजेटको सही सदुपयोग हुने अपेक्षा गरिएको छ। यस्तै प्रदेश सरकारबाट स्थानीय तहका लागि हस्तान्तरण गरेको सशर्त समापूरक र विशेष अनुदानको रकम अन्यत्र खर्च नगर्न भनिएको छ। पत्रमा स्थानीय तहबाट संकलन हुने मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क तथा प्राकृतिक स्रोतको संकलन बापतको रकम बाँडफाँड गरी प्रदेश सञ्चित कोषमा दाखिला नगरेमा स्थानीय तहलाई दिइने वित्तीय सामान्यकरण अनुदानको रकमबाट कट्टा गरिने पनि भनिएको छ।
0: हुलाक निर्देशनालय सुर्खेतले नागरिकको घर दैलोमा नै सवारी चालक अनुमति पत्र लाइसेन्स ढुवानी शुरू गर्न थालेको छ। यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रूकुम पश्चिम र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमति पत्र हुलाक मार्फत नागरिकको घर दैलोमै ढुवानी शुरू भएको हो। यसका लागि कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय सुर्खेतका सचिव अर्जुन कुमार बम र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्द प्रसाद पाण्डेले समझदारी पत्रमा हस्ताक्षर गरी यो कार्यको औपचारिक प्रारम्भ गर्नुभएको हो। नेपाल सरकार मन्त्री परिषदको गत चैत 13 गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीको बुदा नम्बर 27 सरकारी सेवा घरमा नै उपलब्ध गराउने उल्लेख भए अनुसार हुलाक सेवाले यस कार्यको थालनी गरेको हुलाक निर्देशनालयका निर्देशक पाण्डेले बताउनुभयो। घर दैलोमा सवारी अनुमति पत्र पुर्याइने भएपछि कर्णाली प्रदेशका दुर्गम र यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका नागरिकहरूले ठूलो रकम खर्च गरी लाइसेन्स लिनको लागि सुर्खेत, जुम्ला र रूकुम पश्चिम पुग्नुपर्ने झन्झट अब समाप्त भएको उहाँले बताउनु भएको छ।
1: सुर्खेतको सिम्ता गाउँपालिकामा साउनको मध्यसम्म पनि पर्याप्त वर्षा नहुँदा किसानहरू धान रोप्न नपाएर चिन्तित बनेका छन्। पानीको अभावका कारण धान मात्र होइन लगाएको मकै, कोदो लगायतका बर्खे बाली पनि सुक्न थालेका छन्। गाउँपालिकाका अनुसार हालसम्म करिब 25% क्षेत्रफलमा मात्रै धान रोपाई भएको छ। यसले यस वर्षको कृषि उत्पादनमा गम्भीर असर पर्ने चिन्ता बढ़ाएको छ। साउनको मध्य भइसक्दा पनि सुर्खेतको सिम्ता गाउँपालिकाका अधिकांश खेतहरू अझै बाँझै छन्। असारमै रोप्नुपर्ने धानका बेर्ना अझै ब्याडमै छन्। आकाशबाट पानी नपरेपछि किसानको वर्षभरिको मेहनत खेर जाने चिन्ता बढ्दै गएको छ। सिम्ता गाउँपालिका वडा नम्बर 6 का किसान सुरबीर बाठा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ। समयमै वर्षा नहुँदा अहिलेसम्म धान रोप्न नसकेको र यही अवस्था रहे खाद्यान्न अभाव हुने चिन्ता उहाँको छ।
2: पानी छैन हजुर, त्यहाँ के गरौं? पानी भए त गर्नु थियो। 12 किलो बिउ लाग्छ, त्यस्ता मान्छे त मैले यस्ता धेरै दिनेछन् हजुर, के गरौं? पानी छैन, गर्ने पनि त थियो। भेरीमा ल्याउने त अब सुरत थियो र सम्पत्ति चाहियो अब गरौँ के भन्नु समस्या भयो पोहोर साल त हजुरको मैले 5,000 रुपियाँ हो अलिअलि खानाको बाटो भयो अहिले त पटकै खत्तम छ हेर्नुहोस् के गर्नु पहिला अलिक पढ्छौ अहिले त खत्तमै भयो अब जोत्न खोज्न सब तयारी गरियो मल पर्छु हालिदियो हामी कृषक थियो टमाटर उबाइएपछि खाने नतर बुझेपछि अब मर्ने त भयो साउले अब तलब छैन मेरो साउले पैसा दिने साउले त्यसै उधार दिने अब के गर्ने भन्नु यस्तो समस्या भइरहेको छ
1: सिम्ता गाउँपालिकाकै किसान लालसरी महर जलवायु परिवर्तनकै असरका कारण वर्षा अनियमित भएको हुन सक्ने बताउनुहुन्छ लगाएको मकै समेत सुकिसकेको र भेरी नदी नजिकै भए पनि सिँचाइको सुविधा नहुँदा किसान थप समस्यामा परेको उहाँको गुनासो छ
3: अनि अब खेत छन् खेतमा उपाय भएको छैन जलवायु परिवर्तनको कारणले होला सायद र अब पानी त भेरी ठुलो बगेको छ तर पानी यहाँ छैन अनि खेत सबै सुक्का छ मकै हेर्नुहोस् यस्तो भइरहेको छ धेरै गाह्रो छ अब एकदमै समस्या छ त्यस कारणले अब अहिले त झन् खेतै पनि लाग्ने छैन मकै पनि सुकिसक्यो अनि एकदमै गाह्रो छ कृषकहरूलाई समस्या छ कसरी गर्ने हो उपाय छैन गाह्रो छ
1: कृषिमा निर्भर अधिकांश परिवार अहिले वर्षाको पर्खाइमा छन् चिन्ता छकै अर्का किसान सुदुकला कुँवर पानी नपर्दा धान मात्र होइन अन्य बाली समेत सुक्दै गएको बताउनुहुन्छ
4: हामीले खेती नगरेपछि खाना मिल्दैन खेती गर्ने हो खेती गर्नको लागि मुख्य कुरा पानी नै हो पानीको स्रोत नभएको कारणले हाम्रो बिउ बिजन सुकेको छ सडिया मकै पनि सुकेको छ लगायो मास पनि अनि खेतहरूको बिउ त्यतिकै सुकेको छ हामीले रोप्न सकेका छैनौँ रोप्नु भने आफूलाई पानी छैन जाउँ भने त्यसै पनि हाम्रो खेतहरू रोपेको छैन पानी मासिक पर्छ कि भने पर्दै परेन अब कहिले पर्ने के गर्ने हामीसँग आय स्रोत भएको भए हामी मोटर लगाएर पनि अनि खेतहरू रोप्ने थियौँ र हामीसँग आय स्रोत छैन त्यसै कारणले हामी यस्तै अनि
1: यस्तै 65 वर्षीय सौरी बुढाले पनि पहिले जस्तो समयमा वर्षा नहुने अवस्था देखिएको भन्दै अचम्म लागेको सुनाउनुहुन्छ सरकारी सिँचाइको व्यवस्था गरेर किसानलाई राहत दिनुपर्नेमा बुढाको जोड छ
5: यही महिनाको 9-10 सुरु हुन्छ रोया छ उहाँ मान्छे यहाँ रोया छन् त्यहाँ बस्ने हो मगा झानेवाला हालेर मगा यस्तो न्युले हालिया छन् के गरौँ जुन पानीको भेरीबाट बोरिङ लागेन दिए मात्र
6: हामीलाई पानीको माग हुँदो र अब कृषि त भनेको अब हेर्नु बाबु त्यो मेरो त लास्टै परछ त्यहाँ बमी क्याम्पसदेखि घारी छ घर अझ उहाँ पुर्याइदिनन् पानी टङ्की तल बनाइदिए माथि चढेन पानी म त त्यस्तै बुझ्छु
1: पछिल्लो समय जलवायु परिवर्तनका कारण वर्षा अनियमित बन्दै गएको स्थानीय तह पनि स्वीकार गर्छ उत्पादन घट्ने जोखिम बढेकाले आगामी वर्षदेखि सुक्खा क्षेत्रमा लिफ्टिङ प्रविधि मार्फत सिँचाई सुविधा विस्तार गर्ने योजना रहेको बताउनुहुन्छ सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्द
7: आगामी दिनमा यस्तो परिस्थितिलाई नियन्त्रण गर्न त्यसलाई रोकथाम गर्नका निमित्त जो अहिले जलवायु परिवर्तनका कारणले जो खालको मौसममा बदलाव आएको छ यसलाई न्यूनीकरण गर्ने कुरामा पनि हाम्रो पालिकाको तर्फबाट पनि पहल गर्नेछौँ र अति सुक्खा क्षेत्रहरू छन् ती क्षेत्रहरूमा आगामी वर्षमा चाहिँ ड्रिप सिँचाइका माध्यमबाट डिचेलका माध्यमबाट चाहिँ ती अति चाहिँ सुक्खा ठाउँमा चाहिँ पानीको व्यवस्थापन गरेर किसानलाई कृषि क्षेत्रमा चाहिँ पूर्वीय क्षतिप्रति चाहिँ पालिकाको तर्फबाट गर्नुपर्ने सबै कुराहरू गर्ने कुरा पनि म यहाँका बिचमा राख्छु
1: समयमै वर्षा नहुँदा खेतीपाती संकटमा परेको भन्दै सिम्ताका किसानहरूले चिन्ता व्यक्त गरेका छन् यस वर्षको धान उत्पादन मात्र होइन खाद्य सुरक्षामा असर पर्ने चिन्ता बढेको उनीहरूको भनाइ छ चिन्ता मात्र होइन पछिल्लो समय जलवायु परिवर्तनको असर बढ्दै जाँदा कृषि क्षेत्रमा व्यापक असर परेको भन्दै आवश्यक योजना बनाउनु पर्ने विज्ञहरूको सुझाव छ
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ अहिलेलाई यो विश्राम

0: कम्प्युटर बिई हाइड्रो पावर आवेदन दिने अवधि यही साउन 29 गते साँझ 5 बजेसम्म प्रवेश परीक्षा भदौ 6 गते शनिबार प्रवेश परीक्षा हुने स्थान ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ केन्द्रीय विभाग सानो सुर्खेत र एमआईसीडी काठमाडौँ आवेदन फारम दस्तुर 2000 मात्र आवेदन फारम दस्तुर बुझाउनको लागि नेपाल ब्याङ्क लिमिटेडमा रहेको ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ जिन कार्यालयको खाता नम्बरमा जम्मा गर्नुपर्नेछ
1: साथै आवेदन दस्तुर कनेक्ट आइपीएसबाट पनि तिर्न सकिनेछ भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत सम्पर्क मोबाइल नम्बर 98699 35707 98490 56367 र 98 482 60 422 सूचना
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायु गोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56455
2: सूचना
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993
3: रेडियो भेरी एफएम
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ यतिन्जेल हामीले वित्तीय हस्तान्तरणको बजेटमा कर्णाली सरकारको खडाई प्रगति विवरण नबुझाइए अनुदान रोका गर्ने चेतावनी पर्याप्त वर्षा नहुँदा सुर्खेतको चिन्ताका किसान चिन्तित सिंचाई सुविधा नहुँदा साउनको मध्यसम्म पनि भएन धान रोपाई लगायतका खबर प्रस्तुत गर्यौं
2: अब बाँकी खबर बाँकेको नेपालगंजमा शान्ति र एकताका लागि वृहत सद्भाव र्याली निकालिएको छ बीपी चोकबाट निकालिएको सद्भाव र्यालीमा विभिन्न धर्मका धार्मिक अगुवाहरू संघीय र प्रदेश सांसद लगायतका जनप्रतिनिधि नागरिक समाजका अगुवा उद्योगी व्यापारी संघ संस्थाका प्रतिनिधि राजनैतिक दलका अगुवा लगायतको सहभागिता रहेको थियो वीरेन्द्र चोकमा भएको सभामा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले सुनसरी र सिराहामा भएका घटना निकै दुःखद भएको भन्दै बाँकेमा शान्ति र सद्भावका लागि कार्यक्रम गरिएको बताउनुभयो उहाँले सुनसरी र सिराहाका घटनामा मारेका उद्धारप्रति श्रद्धांजलि अर्पण गर्दै ती घटनामा दोषीलाई कड़ा कार्यवाही गर्न सरकारले प्रतिबद्धता जनाई छानबिन समिति गठन गरिसकेको पनि बताउनु भएको छ सद्भाव र्यालीमा बाँके क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य मोहम्मद इस्तिहाक राई, लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, बागेश्वरी मन्दिरका मूल महन्त योगी चन्द्रनाथ

0: त्यस्तै मुस्लिम धर्मगुरू मौलाना जिया उला मुस्तफा लगायत सहभागी हुनुहुन्थ्यो। यसै गरी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिका साथै नागरिक समाजका अगुवाको पनि र्यालीमा सहभागिता रहेको थियो। वीरेन्द्रचोकमा सुनसरी र सिराहामा मारिएका व्यवहारको सम्झनामा दीप प्रज्वलन समेत गरिएको थियो। यसअघि जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो। यस्तै बैठकले दोषीहरूलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने र कुनै पनि धार्मिक तथा सामाजिक कार्यक्रममा हतहतियार प्रदर्शन गर्न नपाइने निर्णय पनि सर्वसम्मतिबाट पारित गरेको छ।
1: नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकहरूलाई निर्देशन दिएको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिण्डरको बिक्री वितरणको व्यवस्था मिलाइएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले घरियासी परियोजनाका उपभोक्तालाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न विक्रेताहरूलाई आग्रह गरेको छ। एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रहेको र आउँदा दिनमा पनि निरन्तर रहने जनाउँदै आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न उपभोक्ताहरूसँग आग्रह गरिएको छ।
0: कालीकोटको पलाता गाउँपालिका 3 सल्लीमा खाना पकाउने चुलोमा पेट्रोल हालेर दाउरा सल्काउने क्रममा शरीरमा आगो सल्क्दा दम्पती घाइते भएका छन्। चुलोमा दाउरा बाल्न पेट्रोल प्रयोग गर्दा शरीरमा आग लागि हुँदा पलाता 3 45 वर्षीय जिमी सरा रोकाए घाइते हुनुभएको छ। यस्तै श्रीमतीको शरीरमा लागेको आगो निभाउने क्रममा उहाँका श्रीमान धर्म रोकाए पनि घाइते हुनुभएको छ। जिमी सराको अनुहार मुख हातखुट्टा र छाती जलेको छ भने धर्मका दुवै हात पोलिएको कालीकोटका प्रहरी प्रमुख एवं डीएसपी हिमबहादुर खत्रीले बताउनुभयो। घटना लगती पलाता 4 स्थित कहरदेव प्रहरी चौकीबाट वरिष्ठ प्रहरी हवलदार गगन रावतको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयवासीले घाइतेलाई उद्धार गरी कहरदेव आधारभूत स्वास्थ्य उपचार केन्द्रमा पुर्याएका हुन्। जिमी सराका अवस्था गम्भीर भएकाले प्राथमिक स्वास्थ्य केन्द्रले निशुल्क हेलिकप्टर मार्फत उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको छ।
1: हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको कार्यालय भवन अभावमा 9 वर्षदेखि भाडामा सञ्चालन हुँदै आएको छ। आफ्नो आन्तरिक स्रोतबाट आमदानी भएको बजेटबाट गाउँपालिकाको नाममा जग्गा खरिद गर्ने योजना बनाइए पनि हालसम्म जग्गा किन्न नसक्दा भाडामै बस्नु परेको हो। आफ्नो नाममा जग्गा खरिद गर्न नसकेपछि भवन निर्माणका लागि स्रोत जुटाउन नसकेको गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराले बताउनुभयो। 2074 सालमा निर्वाचित जनप्रतिनिधिहरूले सिमकोट गाउँपालिका 6 900 वर्ग मिटर भन्दा बढ़ी जग्गा खरिद गरे पनि यति जग्गामा मात्र गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण गर्न सक्ने कानूनी प्रावधान नभएकाले भवन निर्माण कार्य अघि बढ़न सकेन। 2079 सालमा निर्वाचित जनप्रतिनिधि बीच मतभेद हुँदा पहिलेकै जग्गा भएको स्थानमा थप जग्गा खरिद गर्न आनाकानी भइरहेकाले हालसम्म जग्गा खरिद कार्य अघि नबढ़ेको उहाँले बताउनुभयो। गाउँपालिकालाई प्रशासनिक भवन निर्माणका लागि 2800 वर्ग मिटर क्षेत्रफलको जग्गा आवश्यक पर्छ। यो जग्गाको व्यवस्था गाउँपालिकाले गरेपछि संघीय सरकारबाट लागत साझेदारीमा भवन निर्माणका लागि बजेटको व्यवस्था हुन सक्ने अवस्था रहेको छ। जनप्रतिनिधिहरूको सामूहिक समर्थन जुट्न नसक्दा जग्गा खरिद कार्य अघि बढ़न नसकेको जनाइएको छ।
0: धेरै खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
1: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि 90 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ। साथै 90 कोटामा खुलातर्फ 6 र समावेशी तर्फ 5 सहित 11 जनालाई पूर्णकालीन छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: प्रवेश परीक्षा र भर्ना सम्बन्धी थप जानकारी आवेदन दिने अवधि 2083 श्रावण 29 गतेसम्म। परीक्षा मिति 2083 श्रावण 31 गते। नतिजा प्रकाशन 2083 भदौ 3 गते। परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल। आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412388391, 98580403282।
2: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाड जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
2: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
3: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
2: फर्जीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
3: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
2: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खानु।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेर मेरो आफ्नो मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकको कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर

0: हुँदै गएको हो। सुनसरी सिराहा सप्तरी धनुषा पर्सा लगायतका ठाउँमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ भने ठाउँ ठाउँमा सद्भाव र्याली र आपसी सम्वादले निरन्तरता पाएको छ। नेपालगंज हेटौडा लगायतका विभिन्न ठाउँमा हिजो सद्भाव र्याली निकालिएको छ। आज सुनसरी सप्तरी लगायतका विभिन्न ठाउँमा सद्भाव र्याली निकाल्ने तयारी छ। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा लगाउँदै आएको निषेधाज्ञा हटाएको जनाएको छ।
1: वर्षा श्याम सँगै हैजा औ निमोनिया रुघाखोकी तथा टाइफाइड जस्ता पानीजन्य रोगको जोखिममा बढ्ने भएकाले सचेत रहन विज्ञहरूले सुझाव दिएका छन्। अस्पतालहरूमा आउने अधिकांश बिरामी झाडा पखाला टाइफाइड निमोनिया रुघाखोकी लगायतका लक्षण लिएर आउने गरेको चिकित्सकले बताएका छन्। रुघा सर्वरोग विशेषज्ञ डाक्टर शेरबहादुर पुल्ने गर्मी तथा वर्षा यामसँगै हैजा औ निमोनिया रुघाखोकी तथा टाइफाइड जस्ता पानीजन्य रोग अन्य बेलाको तुलनामा बढ़ी फैलने बताउनु भएको छ। दूषित पानी सेवन गर्दा सामान्यदेखि गम्भीर झाडा पखालाको स्वास्थ्य समस्या निम्तिने डाक्टर पुनको भनाइ छ। दूषित पानीमा रहेका हानिकारक कीटाणुले जीवाणुले पेट दुख्ने, ज्वरो आउने, वान्ता र पखाला लाग्ने, जन्डिस, शरीर दुख्ने, कलेजोमा संक्रमण हुने जस्ता रोगको लक्षण देखिने उहाँको भनाइ छ। यो बेला लामो समय ज्वरो आउने, टाउको दुख्ने, कमजोरी जस्ता लक्षण पनि देखिने उहाँको भनाइ छ। वर्षायाममा पानीजन्य रोगबाट बस्न खानपिन तथा सरसफाईमा विशेष ध्यान दिनुपर्दछ।
0: किर्तिमानी पर्वतारोही निर्मल पूर्जा निम्सदाई सहित छजना नेपालीको पाकिस्तानको ब्रोड फिकको हिम पहिरोमा ज्यान गएको छ। पाकिस्तानको 8,047 मिटर अग्लो ब्रोड फिक आरोहणका क्रममा हिम पहिरोमा परेर 10 सदस्यीय टोलीको ज्यान गएको हो। गत बिहिबार बेलुका 6 जना नेपाली सहित 10 जना सदस्यीय टोलीको पाकिस्तानको 8,047 मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परेको थियो। 10 जना मध्ये 4 जनाको शव हिजो नै फेला परेको थियो भने आज हिजो नै थप शव भेटिएको र टोलीमा रहेका कोही पनि जीवित नरहेको पूर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपर्टले जानकारी गराएको छ।
1: सुनसरीको देवानगंज र कप्तानगंजमा घटनापछि तनावग्रस्त बनेको मधेस र पूर्वी तराईमा जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। अग्रो रूपमा भइरहेका प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो।
0: भेरी खबरको अन्तिममा अब खेल खबर। साफ च्याम्पियनशीप सन् 2026 ड्र सार्वजनिक भएको छ। त्यसमा नेपाल समावेश छैन। नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिरहेको छ। तर प्रतियोगिता शुरू हुनु अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भने कुर्नेछ। भूटानको थिम्पूमा आयोजित कार्यक्रममा सार्वजनिक ड्र अनुसार समूह एमा आयोजक बंगलादेश सहित श्रीलंका र भूटान रहेका छन्। यदि प्रतियोगिता शुरू हुनु अगाडि प्रतिबन्ध फुकुवा हुन्छ भने नेपाल पनि यही समूह एमा पर्नेछ। समूह बीमा भारत, मालदिव्स र पाकिस्तान रहेका छन्। प्रतियोगिता आउँदो नोभेम्बर 4 देखि 17 तारीकसम्म बंगलादेशको ढाकामा हुनेछ। समूहका विजेता र उपविजेता छनौट हुनेछन्।
1: खेल खबर सँगै बिहानको भेरी खबर सकियो।
2: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 7 बजेको छ।
3: एस टाइम्सका प्रायोजक भुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर भुलिगाउँमा जाऊ।

चुनावमा पनि तपाईँहरूले हाम्रो पार्टीलाई बहुमत दिएर सरकारमा लानुभयो भने हामीले यो देशलाई अझ राम्रो बनाउँछौँ, अझ विकसित गर्नेछौँ। हामीले गाउँ गाउँमा बाटा पुगिसकेका छौँ, अबको पुगेका बाटाहरूमा पनि हामीले बीज गरेर तपाईँहरूलाई अझ राम्रो गराउँछौँ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सँगै।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक भुरिगाउँ बजार बर्दिया। के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
2: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट क्षार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
3: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
1: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
3: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
1: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
4: ये नानी कोता है।

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चार स्टोर छ नि।
2: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर सञ्चार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अन्कल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-4-80-22-229 र 98-605-22-229।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
6: त्यस्तै गरी आजको दिनमा शनि ग्रह मीन राशिमा छन्, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको क्रममा तपाईँको राशिले के भन्छ, तपाईँका मेषादी 12 राशिले तपाईँको आजको दिनलाई कसरी चर्चा गर्छ प्रस्तुत गर्छु। तपाईँका मेषादी 12 राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि आजको दिन सामान्य राम्रो छ, तर चन्द्रमा राम्रो भए तापनि शनिको प्रभावले कहिलेकाहीँ स्वास्थ्यमा भने समस्या आइपर्ने योग छ। उन्नति राम्रो छ तपाईँको लागि, काममा सकारात्मक ऊर्जा छ, सरकारी जागिरमा पदवृद्धिको सम्भावना, घरमा अतिथिहरूको आगमन रहनेछ। उन्नति राम्रो देख्न सकियो, लामो दूरको यात्राहरूबाट पनि सहज हुन्छ, मन परेको व्यक्तिसँग भेटघाट रहन सक्ने योग आजको राशिबाट संकेतहरू ग्रहमा देख्न सकिने योग छ।
5: कर्कट राशि।
6: लामो दूरको यात्राहरूबाट सहज हुनु आजको लागि धेरै कुरामा राम्रो योग रहेको छ। आजको दिन सकारात्मक छ, मन प्रसन्न रहने योग रहेको छ।
5: सिंह राशि।
6: सप्तम स्थानको चन्द्रमाले प्रेम त सफलता होला, तर आजको दिनमा यात्रामा भने केही कठिनाई भोग्नु पर्ने योग रहेको छ। सातौं घरको राहु भन्ने ग्रहले घरमा वैवाहिक जीवनमा बाँधिसकेका पति र पत्नी बीचको सम्बन्धमा भने केही खटपट सृजना गर्न सक्ने योग छ। तपाईँको दिन सकारात्मक र स्वच्छ रहन सक्छ, शत्रुबाट भने बचेर अगाडि बढ्नुहोला। तपाईँको कामना युक्त गरिएका कर्महरू सबै पूरा हुनेछन्, धार्मिक कृत्यमा मन जानेछ।
7: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ? सम्झाउनुहोस्। ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
8: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
7: सम्पर्क
8: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 93 6001।
7: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: कर्म साह्रै राम्रो देखिएको छ। आजको दिनमा विद्यार्थी हुनुहुन्छ, पठन पाठन सुधार भएर जाने योगहरू देख्न सकिन्छ। व्यापारमा पनि मनकै धनार्जन गर्न सकिने योग रहेको छ। आजको दिन तपाईँको लागि नबनेका कामहरू पनि बन्दै जाने स्टेपहरूमा अगाडि बढ्दै जाने खालको योग राशिमा संकेत छ। आरोपहरूमा घाटा लाग्नेछ भनेको मुद्दा मामलाहरू हार्न सकिन्छ। काममा असफल भन्ने योग छ। झुटो आरोपको सामना गर्दा इज्जत मान प्रतिष्ठामा पनि केही ह्रास हुने योगहरू राशिमा संकेत छ। धनुराशि हुनेको लागि कर्म बलवान हुँदै जाँदा अलिकति केही कामहरूमा भने अलिकति उग्रवादी कामहरू हुन सक्छ भनेको एकदम घमण्डका तालमा गरिएका कामले भने घाटा दिन सक्छ। अन्य कामहरूको लागि भने सकारात्मक छ। उन्नति र प्रगतिमा राम्रो हुने योग रहेको छ।
7: मकर राशि
6: लामो दुर्ग यात्राहरूबाट सहज हुनेछ। कर्ममा सफलता बन्ने खालको योगहरू छन् भने मान सम्मानमा पनि वृद्धि आजको राशिबाट संकेत छ।
7: कुम्भ राशि
6: उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहनुका साथ साथमा मन परेका व्यक्तिबाट पनि सहज हुने खालका योगहरू राशिबाट संकेत छ। मीन राशि हुनेको लागि आजको दिनमा 12 चन्द्रमाले गर्दा अनावश्यक तनाव मनमा चिन्ता भय र डरहरू उत्पन्न रहन्छ। काममा सकारात्मक ऊर्जा नआउँदाखेरि मन भने अतालिने खालका योगहरू पनि राशिमा संकेत छन्।
8: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
7: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
8: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
7: सम्पर्क
8: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 158 93 6001।
7: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
9: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
9: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँहरूलाई स्वागत गर्दै पुनः उपस्थित छु। राशिफल पछाडिको अबको प्रस्तुति तपाईँहरूसँग प्रत्यक्ष फोनमा कुराकानी 98453 97658 र 98142-73601 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। अबको क्रममा भने तपाईँहरूका मनमा भएका जिज्ञासाहरूको पनि उत्तर दिँदै हामी तपाईँसँग रहनेछौ। है बुझ्नुभयो कि भएन? हामी भूत भविष्य र वर्तमान सम्बन्धमा धेरैभन्दा धेरै कुराहरूको जानकारी र तपाईँसँग भएका विशेष कुराकानीहरूलाई हामी जोड्ने एउटा प्रयास गरिरहेका छौं। हामी भूत भविष्य र तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु हाम्रो लाइनमा आएर उपस्थित हुनुभएको मलाई जानकारी प्राप्त भएको छ। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? स्वागत गर्छु। जय श्री राधे राधे हजुर।
1: जय श्री राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म शङ्कर सभाको 556 महेन्द्रपुरी हजुर।
0: महेन्द्रपुरी
1: हजुर हजुर।
0: कुन ठाउँमा हुनुहुन्छ? वानाको कुन गाउँमा हो तपाईँ?
1: म ठ्याक्कै आफ्नै घरमा देवल डाँडा हुँ।
0: ए कति राम्रो ठाउँ छ नि।
1: हजुर हाम्रो मन्दिर छ, घरै अगाडि मन्दिर शिवालय सुपालेश्वर महादेव।
0: अब कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नुहुन्छ त्यहाँ तपाईँले?
1: हजुर म शङ्कर सभा।
0: लु भनिदिनु त मलाई साल महिना गते समय कसको हेर्नुहुन्छ अहिले कार्यक्रममा?
1: कोही कसको हेर्नु हेर्नु यसो जिज्ञासा सोध्नु होला हो गुरुबा। अब खै यहाँ तिथि मिति पनि छैन, ठ्याक्कै फोन लागिगयो।
0: ल अब त्यसो भने अहिले फोनमा मात्रै भेटघाट भयो, फेरि हेरौँ ल अहिले छुट्टी हो। राधे राधे।
1: हुन्छ त गुरु। ल ल
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राख्न आउनु भएको थियो तर प्रयास गर्दै हुनुहुन्थ्यो त्यतिकै फोन लागिहालेछ। देखिहाल्नुभयो त्यतिकै फोन प्रयास गर्दै लागिरहेको छ तपाईँहरू घर बसेर। फोन लाग्दैन फोन लाग्दैन हैरानी गर्नुहुन्छ कि लाग्छ फोन प्रयास गर्नु है त। कोही हुनुहुन्छ फेरि पनि? राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
2: म बर्दियादेखि गुरु।
0: बर्दियाबाट को बोल्दै हुनुहुन्छ? बर्दियाबाट
2: म प्रकाश बस्नेत गुरु।
0: हजुर हजुर
2: म प्रकाश बस्नेत गुरु।
0: प्रकाशजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ
2: अहिले? सम्वाद गुरु।
0: सम्वाद एफएममा कार्यक्रम सुन्दै हुनुहुन्छ? कतिको सुन्ने गर्नुहुन्छ कार्यक्रम?
2: भ्याएसम्म दैनिक सुन्ने गर्छु गुरु।
0: हो अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: आफ्नो बारेमा।
0: आफ्नो साल महिना गते समय भनिदिनु त।
2: 2058
0: साल
2: वैशाख 9 गते आइतबार गुरु।
0: वैशाखको
2: 9 गते?
0: 9 गते आइतबार थियो
2: हजुर गुरु।
0: पक्का हो त यो गुरु?
2: पक्का हो गुरु।
0: कति बजे भयो जन्म?
2: बेलुका 7 बजे गुरु।
0: अनि अरू? बर्दिया जिल्लामा। तपाईँको आफ्नै है यो? यहाँबाट हेर्दाखेरि 58 सालको वैशाखको 9 गते आइतबार देखियो 7 बजे बेलुका। राशिको नाम चन्द्र कुमार, मेन राशि हुन्छ। यहाँबाट हेर्दाखेरि तपाईँ वैशाख महिनाको कृष्ण पक्षको चतुर्दशी भन्ने तिथिमा जन्मिनु भएको छ। यो चतुर्दशी तिथि तपाईँको लागि अन्तिम तिथि छ, बुझ्नुभयो कि भएन? त्यसो भएको हुँदा तपाईँले के गर्नु पर्यो भने यो चतुर्दशी भन्ने तिथिको शान्ति गर्नु पर्यो। जिन्दगीमा केही गर्न सक्नु भएन, काल सर्प एक पर्या रहेछ, जता जे गरे पनि असफल हुन्छ। तर सरकारी जागिर राज्यको स्रोतबाट पैसा कमाउने खालको योग छ, के गर्नुहुन्छ अहिले? काल सर्प एकको शान्ति गर्नु भएन भने नि तपाईँले कहिले पनि जय गर्न सम्भावनै छैन, बुझ्नुभयो कि भाइ? हजुर खै यहाँबाट छैन ग्रहहरू, अब त कसले गरिदियो उहाँलाई नै गरेर सोध्नु होला। तपाईँको कालसर्पयोग शान्ति गर्ने बित्तिकै जागिर परिपक्का हुनुपर्छ है। त्यस्तो आत्तिनुपर्ने कुराहरू छैन। काल सर्पको शान्ति गर्ने, पूजा पाठहरू गर्ने, है
2: धारण गरेको गुरु
0: हजुर
2: कवच
0: मात्रै धारण गरेर भएन नि हजुर, काल सर्पको पूरा रूपमा शान्ति गर्नु पर्यो। यस्तो हुन्छ क्या, तपाईँले काल सर्पको शान्ति गर्नु भएको छ भने तपाईँ काम गर्नु पर्यो क्या, बुझ्नुभयो कि भएन? त्यही भएर तपाईँले राम्रोसँग शान्तिहरू गर्ने, राम्रोसँग पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु होला, राम्रो हुन्छ है। अहिले छुट्यौ के त विशेष स्वास्थ्य अवस्थाको लागि ठिकै छ, त्यस्तो अरू छैन, चिसोबाट बस्नुपर्छ, मंगलबारको दिन व्रत बस्नुपर्छ, तपाईँको लागि राम्रै हुन्छ। काल सर्प परे पनि काल जागिरमा राम्रो हो, तर शान्ति गर्नु होला। यो चिना पहिले मैले पनि हेरेको छु, यो चिना मैले पहिले चिना हेरेको हो भने, मैले काल सर्प एक छ भने, मंगलबार व्रत बस्नु भने कि भनिन, खोइ त गरे अनि मंगलबारको दिन व्रत बस्नु भयो त, अनि मैले तपाईँलाई भने हो कि न पहिले, अनि मैले भन्दा चाहिँ यस्तो हुन्छ कि तपाईँ आदि आदि मान्दिर कहाँ सफल हुन्छ भने क्या, सबै कुरो मानिदिनु पर्यो है, मंगलबारको व्रत बस्नु राम्रो हुन्छ। भदौको सायद दुई गतेबाट छ, मंगलबारको दिन व्रत बस्न राम्रो दिन छ, त्यहाँदेखि बस्नु होला। मंगल चौथी नै खोज्नु पर्दैन, मंगलबारको व्रत बस्ने हो नि त, मंगल चौथीको व्रत पो मंगल चौथीबाट बस्ने त होइन, त्यही भएर अहिले छुट्टिन्छु। अरू सबै ठिकै हुन्छ, पहिले भनेको जति सुन्नु भएको छ त्यति भनेको मान्नु होला, अनि फेरि पछि फोन गर्नु होला एक वर्ष पछि। अहिले छुट्टिन्छु, राधे राधे। हजुर वास्तुहरू सबै कुरा ठिक छ, अब तपाईँको सबै कुरो तपाईँले केही पनि भनेको मान्नु न, किन भन्ने त हो, देखेर हाम्रो बाँडी र खराबी, पहिले भनेको मान्नुहोस्, मंगलबार व्रत बस्नु, कालसर्पको पूजाहरू गर्नु, सबै कुरा मान्नु, कालसर्प कवचहरू लाउने, औँठीहरू लाउने सबै काम गर्नु, अनि फेरि मलाई फोन गर्नु। राधे राधे। कार्यक्रममा आउनु त्यतिखेर हामीसँग आफ्नो जिज्ञासा बर्दियाबाट राखेर गइसक्नु भएको छ, बोल्यो बोल्यो अनि केही काम हुँदैन, के गर्ने? त्यही भएर तपाईँहरूले के कुरा चाहिँ तपाईँले बुझ्नु पर्यो भने नि, तपाईँहरूले हरेक दिन कार्यक्रम सुनिसकेपछि कार्यक्रममा भनेको कुराहरू मान्नु भएन भने नि तपाईँको कामै बन्दैन। त्यही भएर हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारीहरू हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97 658 र 98142 73 601 सिधा हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्दै हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। आफ्नो र आफन्तहरूको बारेमा तपाईँसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गर्छौं। हामी लामो समयदेखि तपाईँहरूसँग भएका विभिन्न जानकारी अनि विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको इशारा प्राप्त भएको छ, स्वागत गरिहाल्छु। राधे राधे। हजुर
2: राधे राधे।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
2: शङ्खुवासभाबाट।
0: हजुरको शुभ नाम? ए हजुर, ए प्रभु
2: हजुर। राधे राधे।
0: राधे राधे। हजुरको नाम के पर्यो होला भने मैले, ए भगवान, उहाँको फोनमा केही समस्या आयो, घरिघरि बोल्नु हो, उहाँसँग हामी प्रत्यक्ष कुराकानी गर्न सकिएन। हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं र हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छौं। यतिखेर 98453 5858 र 98142 73 601 मा सिधा तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ। कोही हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? लक्ष्मीजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यहाँ अहिले? सुनिरहनु भएको छ कार्यक्रम आइरहेछ?
3: हजुर तर मेरो हाम्रो घरमा चाहिँ पुरा स्टेसनहरू जुडेर नि उहाँ भेट गर्छ कि, र पनि सुनेरै लगाएको फोन त
0: है।
3: हजुर
0: आज कार्यक्रममा आउनु भएको छ, अब कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: मेरो छोराको बारेमा हेरौँ भने
0: केही हामीलाई भन्नुपर्ने गुनासाहरू त छैन नि?
3: छैन त गुरु, छैन, अहिलेसम्म ठिकै छ। हजुरले भनेको बुझ्दैछ, सुन्नुमा पनि आनन्द लाग्छ। रेडियो भिकल सुन्छौँ, नभए नि सनातन रेडियो नेटवर्क लगाएर सुन्छौँ, राम्रो छ गुरु। अनि मैले अस्ति फिकलमा पनि त हेराएको थिएँ कि हजुरलाई, भेटेको छ नि त फिकलमा पनि भेटेको गुरु हजुरलाई, अनि त्यस कारणले गर्दा फेरि यसरी यहाँ हेरौँ कि भनेर नि।
0: अनि फिकलमा हुँदाखेरि कसको हेर्नु भयो आज, कसको हेर्ने?
3: फिकलमा हेर्दाखेरि हामी फ्यामिलीकै हेराएको, हजुरले भने अनुसार हामीले गर्न सकेको छैनौँ। अनि आजले पनि हेराएर नभने त्यही कार्यक्रम चाहिँ अगाडि अब प्रोसेस पाल्नु पर्यो भनेर नि गुरु।
0: आज हेर्ने कसको बारेमा?
3: आज यही छोराको हेर्नु पर्यो भनेर नि।
0: 2072 साल
3: माघ 24 गते,
0: माघ महिनाको 24 गते
3: आइतबार।
0: हजुर
3: समय बिहान 11:17 जाँदा।
0: कुन जिल्लामा भयो जन्म?
3: झापा जिल्लाको जनक हस्पिटलमा भएको।
0: बिहान हो यो?
3: हजुर
0: झापा जिल्लामा। तपाईँको छोरा?
3: हजुर।
0: राशिको नाम चाहिँ जनक राज भनेको थिएँ कि जानकी प्रसाद भनेको थिएँ मैले?
3: हजुरले जनक
0: जनक। सबैभन्दा पहिले त मैले लेखेर दिएको छु भने चतुर्दशीको शान्ति गर्नु भनेर लेखेको छु। कालसर्पको शान्ति, गुरु चण्डालीको शान्ति, बिहिबारको दिन व्रत, सातौं माङ्गलिक परिकाले पछि आँखसँग बिहे गर्नुपर्छ है, अलिकति पछि भएपछि धेरैवटा बिहे गर्छ पनि भनेको छु। केही गर्नु भएको छैन?
3: होइन हामीले कालसर्पको गर्यौँ गुरु, त्यहाँदेखि चतुर्थीको गर्यौँ,
0: अनि बिहिबारको व्रत प्रारम्भ गर्नुभयो कि भएन?
3: यो गरेको छैन गुरु
0: बिहिबारको व्रत। अनि तपाईँले फेरि जे जे कुरा पैसा लाग्ने हो त्यो गर्नुभएछ, फ्रीको चाहिँ गर्नु भएन छ होइन?
3: होइन त्यो त अब यसो भए त्यति बेला हामीलाई यो सुझाव भएन। अनि
0: किन किन मैले हजुरलाई बिहिबारको व्रत राख्नु भनिनँ र?
3: भन्नु भएन त्यति बेलाको, नभन्दा हामी माछा मासु नखाने मान्छे, हामी फ्यामिली नै बसिहाल्छौँ नि।
0: ए यस्तो होला हजुरहरू माछा मासु लसुन प्याज नखाने भएपछि मैले त्यो भनिनँ होला, फेरि त्यो यस्तो पनि सात्विक भोजन भयो नि त। अनि कालसर्पको शान्ति गरिसक्नु भएछ, सबै भइगयो नि, राम्रो काम भएको छैन त्यहाँदेखि?
3: राम्रो त यो मान्छेले पढ्नुमा पुरै मनै गरेन गुरु।
0: अनि विद्या स्थानमा गएर गुरु चण्डालेख परेको छ, त्यो शान्ति गर्नुभयो कि भएन त्यसको? फेरि अब
3: यो हामीले कुरा गर्दाखेरि यहाँको एकजना गुरुले पत्तै लाउनु सक्नु भएन, खै म त बुझिन भन्नुभयो।
0: अनि त सुन न, त्यतिखेर मलाई फोन गरेर त गुरुसँग बात गर्नु पर्थ्यो नि त तपाईँलाई? अब यस्तो क्या, त्यही बेला हुने कामलाई, अब तपाईँ तपाईँको छोरालाई गुरु चण्डालेख पनि परेको छ, त्यो पञ्चम स्थानमा हो, पञ्चम स्थानमा बृहस्पति र राहु बस्यो भने यसलाई गुरु चण्डालेख भन्छन् सिधा गुरु। फेरि तपाईँको छोराको कालसर्प पनि विद्या स्थानबाट प्रारम्भ भएको छ, विद्या स्थानमा राहु छ, एकान्त स्थानमा केतु छ, भनेपछि तपाईँलाई विद्या स्थानमा धेरै कुरा रोक्छ, भोलि सन्तानमा पनि अलिकति बाधा हुन्छ, पुत्र नहुन सक्छ होइन? अनि यो छोरालाई हामीले दिएको कवचहरू बुटीहरू लाउनु भयो? लाउन पैसा पुगेन होइन? त्यही हो
3: भनेर
0: हजुर,
3: त्यति बेला अब त्यस्तै परेको, अन्त अब त्यो कवचै बान्नु पर्ने हो भने म दिउँसो पनि कल गर्छु हजुरलाई। अन्त यो उसको अब भाग्य भविष्य अनि अरू कुरो त त्यस्तै हो, घरको वास्तु जोडौँ भनेको गुरु।
0: वास्तुको लागि घरको पूर्व र उत्तर साइडमा फोहोर छ, मैले पहिले पनि भनेको थिएँ होला, तपाईँको घरमा कोही मान्छे अकालमा मृत्यु पनि भएको छ भने मैले, अनि त्यही भनि त दोहोऱ्याउनु त हो है।
3: बजारमा
0: के छ टोइलेट छ?
1: हजुर टोइलेट छ, होइन टोइलेट भन्दा अब घरहरू यसो झाडीहरू अब यो अरू बसेको छ मैला मैला फाल्ने ठाउँहरू।
0: अब त्यो के छ त्यहाँ फोहोर छ भन्छु मैले, त्यहाँ राम्रो छैन, वास्तु बिग्रेको छ भन्छु। अब अरू धेरै कुरा तपाईँले बुझिसक्नु भएको छ, त्यही कुरा दोहोऱ्याउने हो मैले यसलाई। अब कभर चलाउने भएदेखि आज दिउँसो सम्पर्क
1: गर्नु सम्बन्ध र घर परिवारसँग गुरु
0: हजुर मामालीसँग पनि राम्रो छ, घर परिवारसँग राम्रो छ, शान्ति गरेपछि अब कति कुराहरू के हुन्छ भने नि बिग्रेको सम्बन्ध पनि तपाईँलाई भनिदियो भने झन् तपाईँको मन बिग्रिन्छ क्या। हामी त भन्दैनौँ क्या, कति कुरा त्यस्ता हुन्छन् क्या, सामान्य कुराले सुध्रिने कुराहरू हुन्छन्, हामी जस्तो भन्दैनौँ। हामी तपाईँलाई पहिले शान्ति गर्नु भएको छ, सबै राम्रो हुन्छ, गुरुचन्द्रलेको शान्ति गर्नु भएर नि पढाइमा अझै पनि रोकिन्छ। गुरुचन्द्रलेको शान्ति गर्दाखेरि तपाईँले चाहिँ हाम्रो चाहिँ जप गर्ने, बृहस्पति र राहुको जप गर्ने है। मैले त्यही कुरो भने त्यहाँ लेखेको छु, तपाईँले मैले केही दिन लेखेको थियो पाना कवच अनिवार्य पर्छ। अब अलि पछि भएपछि औँठी पनि धारण गर्नुपर्छ, त्यो कवचमा धारण गरेर हुन्न, फेरि बिहिबार पनि व्रत बस्नुपर्छ है। भनेको अब तपाईँ त केही खानु नभने भइहाल्यो होइन, सकभर केही नखाए पनि बिहिबारको दिन केराको वृक्षमा गएर पूजा गरेर आउनु अझ राम्रो हुन्छ। अहिले छुट्टिन्छु, लामो कुराकानीको लागि दिउँसो सम्पर्क गर्नु। हामीले चार पाँचवटा भन्दा धेरै प्रश्न नलिने भनेका छौँ, तपाईँहरू धेरै कुरा लमाइदिनुहुन्छ। हेलो राधेश्याम है, कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौँ। यतिखेर हामी प्रत्यक्ष तपाईँसँग कुराकानी गरिरहेका छौँ। दुईटा नम्बर छन्, नम्बर तपाईँलाई थाहा छैन भने 98453 97658 र 98142673601 सम्पर्क गर्नुहोला। नयाँ नयाँ श्रोताहरू हुनुहुन्छ हामीसँग, नयाँ नयाँ श्रोताहरूले पनि सम्पर्क गर्नुहुँदै गर्नुहोला। तपाईँको गाउँमा कुन रेडियोबाट कार्यक्रम सुन्न मन लागेको छ खबर पनि गर्दै जानुहोला भन्दै, कार्यक्रममा केही जनगुनासाहरू भए हामीसँग फोनबाटै डाइरेक्ट रूपमा राखिदिनु होला, केही फरक पर्दैन। डाइरेक्ट फोन लागेन भने मासेजहरूद्वारा पनि सम्पर्कमा रहँदै गर्नुहोला। अहिले एकैछिन छोटो विश्राम।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन कुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
5: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। हामी हरेक दिन तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। हामीलाई तपाईले सम्झिन सक्नुहुन्छ ज्योतिष सम्बन्धी धर्म सम्बन्धी संस्कार सम्बन्धी धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी तपाईहरूलाई दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी तपाईसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी अनि भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष गरी जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। अब हामी केही दिन पछाडि पर्वै पर्वमा झण्ड भइरहेका छौं हामी, होइन? अब आज 17 गते भयो, अब 24 गते आइतबारको दिन विशेष गरी कामिका एकादशी व्रत रहेको छ। त्यस्तै गरेर अब 27 गते बुधबार, दश श्राद्ध तथा हलो निसी बार्ने औंसी आएको छ, है? श्रावण महिनाको पर्व असाध्य राम्रो दिनहरू छन्। अनि अब हामी तपाईलाई जानकारी गराइहालौ, नाक टाँस्ने बेला आयो। ल हेर्नुहोस्, अब यसपालिको नाक पञ्चमी भदौको 1 गते सोमबार परेको छ। काल सर्पको शान्ति त्यस दिन गर्नुहोला, तर त्यस दिन गर्ने चक्करमा सामयिक कालसर्प गरेर न यता न उता नआउनुहोला, पैसा कमाएर खर्च नगर्नुहोला। किनभने ब्राह्मणलाई पाठ गराएपछि पैसा त खर्च यसै पनि भइहाल्छ, होइन? फ्रीमा हुने कुरो त भएन, तर विधिवत रूपमा आफूले प्राइभेट रूपमा 8-10 जना ब्राह्मण राखेर मजाले शान्ति गराउनुहोला। सबैभन्दा उत्कृष्ट काल सर्पयोगको शान्ति गर्ने दिन भदौको 1 गते यसपालि भनेको नाग पञ्चमीमा उत्कृष्ट दिन हो, है? त्यही भएर नाग पञ्चमीकै दिन गर्नु यसपालि भदौको संक्रान्तिको दिन परेको छ। अब हामी भदौको 12 गतेलाई हामी के भन्छौ, ऋषि तर्पणी, रक्षाबन्धन, जनै पूर्णिमा आयो है भन्दैछौ हामी। अब नाग पञ्चमी आउँछ, जनै पूर्णिमा भनेको रक्षाबन्धनको दिन आउँछ, त्यसपछि अलिकति अगाडि गइसकेपछि श्रीकृष्ण जन्माष्टमी आउँछ, फेरि कुशी औँसी आउँछ, राम राम लाग्ने पर्व, अब अनि फेरि तीज आउँछ, होइन त? अनि तीज आउँछ, तीज आइसकेपछि पञ्चमी आउँछ, त्यसपछि आउँछ 16 श्राद्ध अनि दशैं। आइहाल्यो त घटस्थापना, कति दिन छ र गर्नु त? धेरै दिन छैन। अब आमाहरू छोरो आउने बेला भयो विदेशबाट, अब त्यही भएर तपाईँहरूलाई के कुराको ध्यान दिनु पर्यो भने अबको हरेक दिन दिनमै हामी चाडपर्वलाई स्वागत गर्दै गर्दा नि तपाईँहरू हाम्रो आयु घटिरहेको पनि ख्याल गर्नुपर्छ, है? त्यो पनि एकदम ध्यान दिनुपर्ने कुरा हो। फेरि त्यो ध्यान दिनु भएन भने धेरै कुरामा समस्या हुन्छ। अब ठ्याक्कै तपाईँलाई भन्नुपर्दा यो के हुन्छ भने तपाईँ चाहिँ एउटा कुरो के ख्याल गर्नु पर्यो भने नि तपाईँले यसपालि ख्याल गर्नुपर्ने कुरा भनेको चाहिँ विशेष गरी यो हामीले विजया दशमी अथवा टीका भनेर हामी जुन कार्तिक महिनाको 4 गते परेको छ क्या अरे, होइन? कार्तिक महिनाको कहिले? कार्तिक महिनाको 4 गते हो कि क्या, होइन? कार्तिक महिनाको 4 गते विजया दशमी परेको छ, ठ्याक्कै आजदेखि 80 दिन बाँकी छ। हेर्नु त, अब 80 दिनभित्र कतिवटा घरि जनै पूर्णिमा आउँछ, घरि जन्माष्टमी आउँछ, घरि तीज आउँछ, घरि पञ्चमी आउँछ, घरि कुशी औँसी आउँछ, घरि नाक टाँस्ने दिन आउँछ। आहा, पर्वै पर्व छन् अब, होइन? यो पर्वै पर्वमा तपाईँहरू हामी खुसी हुनलाई घरमा शान्त वातावरण बनाउने, शान्त तरिकाले अगाडि बढ्ने, यो सबैलाई मैले जानकारी गराएँ, है त? अब आज फेरि पनि कोही जिज्ञासु आइसक्नु भएको जानकारी प्राप्त भएको छ, को हुनुहुन्छ तपाईँको पनि पालो पर्न सक्छ, फटाफट रूपमा फोन गर्नुहोला। राधे राधे हजुर, कहाँदेखि? राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ? लक्ष्मीजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर व्यासमा? अहिले कहाँ हुनुहुन्छ अरे? महेन्द्रनगरबाट कार्यक्रम सुन्नु भएको छ कि छैन? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? भन्नु त, साल महिना गते समयहरू भनिदिनु त लु। 2080 अनि तपाईँले भनेको मिलेन, फोन राख्नु, फेरि पहिले कार्यक्रम सुनेर खबर गर्नु ल, तपाईँले भनेको केही पनि मिलेको छैन, छुट्टिन्छु। राधे राधे भन्नु, अहिले कार्यक्रममा हुनुहुन्थ्यो तर उहाँले भनेको मिलेन, मैले फेरि पनि जानकारी गराएँ, तपाईँहरू जति हेप्न खोज्नुहुन्छ नि हामीलाई, तपाईँहरूलाई त्यति हामी सजाय दिइरहन्छ, अरू केही होइन सजाय, तपाईँले भनेको मिलेन, बल्ल बल्ल फोन लाग्छ अनि फेरि भनेको मिल्दैन, के गर्ने भन्नु त। यतिखेर कोही जिज्ञासु हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै हुनुहुन्छ, राधे राधे हजुर।
1: राधे राधे,
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यहाँ?
1: मकनपुर बढी।
0: कुन गाउँमा हुनुहुन्छ तपाईँ ठ्याक्कै अहिले यतिखेर?
1: हजुर,
0: कुन कुन गाउँमा हुनुहुन्छ भनेको मैले?
1: यो गढी गाउँपालिका छ पर्छ।
0: अहिले कसको बारेमा हेर्नुहुन्छ अरे, आफ्नै बारेमा हेर्नुहुन्छ?
1: छोरीको बारेमा।
0: छोरीको?
1: हजुर।
0: साल महिना गते समय भन्नु त।
1: 2080 साल वैशाख महिनाको 21 गते आइतबार बेलुकी 10:34।
0: कुन जिल्लामा भयो जन्म थियो नि भनिदिइहाल्नु न।
1: यो हस्पिटलमा भरतपुर भएको, खासमा चाहिँ
0: जन्म चाहिँ कुन जिल्लामा भयो भनेको मैले? भरतपुर जिल्ला,
1: भरतपुर चितवनमा हो, चितवन हो,
0: चितवन जिल्ला पर्छ भरतपुर।
1: हजुर, घर चाहिँ हेरौँडा हो तर हस्पिटलमा जन्म भएको।
0: जन्म चाहिँ चितवन भएको होइन त?
1: हजुर।
0: छोरी हो यो?
1: हजुर, मेरो
0: 80 सालको वैशाखको 31 गते 10:34 कति राम्रो छोरी पाउनु भएको छ है हजुर। दस बजेर 34 मिनटमा राशिको नाम शोभा नाम राख्नुभयो होला?
1: सुमित्रा
0: नाम राख्न पाइँदैन नि, पूर्व भाद्रपद नक्षत्रको दोस्रो पावबाट।

0: त्यस्तो त गरिएन, त्यही घरमा अब आफ्नै गर्ने कामहरू चाहिँ गरे हो, अब त्यो सप्ताह लाउने यता अरूहरू चाहिँ जे पनि गरे।
1: धेरै ठुलो समस्या आउँछ, ध्यान दिनु होला, सप्ताह लाउनु, सप्ताहमा धेरै खर्च लाग्दैन क्या, दुईजना ब्राह्मणलाई घरमा सात दिन पाल्नु न कति खर्च लाग्छ भन्नु त, त्यति होइन खर्च, अब तपाईँ ल्याउनुहुन्छ, बोलाउनुहुन्छ, खुवाउनुहुन्छ, त्यो त तपाईँको खर्च हो नि, त्यो गर्न पर्दैन नि त सप्ताहमा। पृथ्वी पुराण लाउँदाखेरि आफ्नो घर परिवार मात्रै बसेर सत्ता सुन्ने हो क्या, कथा सुन्नु पर्दैन, मूल पाठ सुन्ने हो। मान्छेले यहाँ सत्ताको नाममा विकृति गरिरहेको छ नि क्या, त्यो सत्ता भन्दाखेरि जुन अर्थ भनिन्छ नि, त्यो चाहिँ मान्छेलाई ज्ञानवर्धक हो, ज्ञाने के भनिन्छ, एउटा ज्ञाने के जहाँ लगाइन्छ त्यहाँको अर्थ भन्नु पर्यो होइन, जहाँ पितृज्ञ लगाइन्छ त्यहाँ पर्दैन क्या, द्रव्यज्ञ ज्ञानज्ञमा कथा भन्नु, अझ झन् द्रव्यज्ञमा के गरिन्छ, द्रव्यज्ञमा त पुरै झाँकीमा देखिन्छ, पैसा उठाउनु पर्यो नि झम्के झम् होइन, शास्त्रमै भने त त्यही भएर ज्ञानज्ञ तपाईँले लाउनु परेन, तपाईँले पितृज्ञ लाउनु पर्यो, धुन्धुकारीलाई पूजा गरेर विशेष रूपमा व्रत बसेर सात दिनसम्म संसारलाई बिर्सिएर भागवत भन्दा अरू केही पनि छैन भने खालको त्यो भावना लिएर बस्न सक्यो भने सबै कुरो ठिक हुन्छ, घरमा दोष छ है, ख्याल गर्नु। फेरि अहिले भएको छैनलाई केही हुँदैन, फेरि मर्ने खर्ने हुँदैन, त्यसलाई आत्तिनु पर्दैन, तर घरमा बिहिबार आइतबार पूर्णिमाको दिन मंगलबारको दिन लसुन प्याज माछा मासु नखाएको राम्रो है, छोरीको स्वास्थ्य चाहिँ अलिकति जटिल बन्न सक्छ, स्वास्थ्यमा चाहिँ ख्याल गर्नु,
0: स्वास्थ्यमै
1: समस्या भएर के गर्दा होला भनेर अघि त कुरा सान्छ, अब अरू त के उपाय, म त धामी झाँक्री होइन, म त तन्त्र मन्त्र जान्दिनँ, मलाई फुक्न चामल हेर्न आउनु, मलाई त ग्रह बिग्रियो भने ग्रहको ब्राह्मणको विधिद्वारा गर्ने हो, अब कि तपाईँलाई यहाँ ज्योतिषमा विश्वास लागेन भने शक्तिशाली धामीहरूकोमा जाने, धामीहरू पनि एउटा विश्वास गर्नुपर्छ, राम्रो छन् धामीहरू पनि होइन, यो हाम्रो देश है तपाईँको के हो, तन्त्र मन्त्रको देश हो क्या, यहाँ तन्त्र लाग्छ छिटो, मन्त्र पनि लाग्छ छिटो होइन, जानुहोस् त्यहाँ पनि, तर राम्रो त्यो जहाँ हो आधिकारिक त्यहाँ जानु पर्यो क्या, जहाँ चाहिँ आजभरि कामनेसँग गरेर फेरि हुँदैन, फेरि बुझ्नुभयो नि, हामीसँग आएर त मैले यही भन्ने हो, फेरि आएर मसँग आउनु अथवा नआउनु होइन, तर तपाईँले यो ग्रह शान्तिहरू गर्ने तरिकाले आउनुभयो भने आउनुहोस् होइन, अब ग्रह शान्ति गर्ने कवच लाउने अब व्रत बस्ने सबै कुरा गर्न सक्छु है भन्ने हिसाब हो नि, अझ धेरै प्रश्न हुन आउनुहोस्, फेरि यहाँ आएर हामीसँग पनि त अरू झारफुक पनि हुँदैन, तन्त्र मन्त्र पनि हुँदैन, हामीले भनेको वेदको मन्त्रको काम गर्ने हो होइन, सबै कुरा हुन्छ, आत्तिनु पर्दैन, ठिक हुन्छ, नआत्तिनु, अलिकति घरमा सप्ताह लाउने तयारी गर्नु है, राधे श्याम
0: गुरु
1: हजुर।
0: अनि यो छोरीको बारेमा स्वास्थ्य त भइहाल्यो, शिक्षाको बारेमा
1: बल्ल त सानी, पहिले स्वास्थ्य ठिक गर्नु न, राम्रो हुन्छ, अरू सब ठिक छ है,
0: घर परिवारमा ठिक छ सबै,
1: मैले ठिक छ भनेकै छैन नि, सबै बिग्रियो भने चाहिँ हो कि न, म ठिक त कहाँ भनेको छु त, घरमा सबै परिवारमा राम्रो छ यहाँ, तपाईँको आज तपाईँ अरू कुरो नहरौ, तपाईँ र तपाईँको पत्नीको कुरो मिल्दैन घरमा, अनि तपाईँले पत्नी भनेको मान्दै मानुन्न, तपाईँलाई पत्नीले आफ्नो कुरा ढिपी गरे गरे गर्नुहुन्छ, अनि
0: त्यसको लागि अब शर्त लगाएपछि ठिक हुने हो,
1: सबै कुरा आफूले पनि केही कुरा कन्ट्रोल गर्नुपर्छ, पितृ दोषले गर्दा घर परिवार बिगार्न सक्छ, ध्यान दिनुपर्छ है, राधे राधे
0: राधे।
1: कार्यक्रममा हुनुहुन्थ्यो त्यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी नियमित रूपमा तपाईँहरूसँग कुराकानी गर्ने प्रयास गर्छौँ, हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयास गरिरहेका छौँ, भर्खर जन्मेको बच्चाको विद्या नहेराउनु, स्वास्थ्य हेराउनु, अलिक पढ्दै गएको बच्चाको स्वास्थ्य र शिक्षा हेराउनु, अलिक ठुली भएपछि स्वास्थ्य शिक्षा सँगसँगै विवाह हेराउनु, त्योभन्दा अलिक ठुली भइसकेपछि स्वास्थ्य शिक्षा विवाहदेखि लिएर देश विदेश जागिर पनि हेराउनु, त्यो त अलिक ठुलो भइसकेपछि विवाह हेर्नु, त्यसपछि अलिक ठुलो भइसकेपछि विवाह सँगसँगै यो अरू त सबै परिहाले, स्वास्थ्य शिक्षा सबै हेर्दै हेर्दै गइसकेपछि आमा बाउसँगको सम्बन्ध, सासु ससुरासँगको सम्बन्ध, सन्तानको के हुन्छन् अब है, कुन बेला पाउँदा राम्रो हुन्छ भन्ने त्यो पनि हेराउनु, स्टेप बाई स्टेप हुन्छ क्या, जन्मेर पाएर उसको भाग्य कस्तो भनेर हेरेर हुन्छ, भाग्य तपाईँको हातमा छ, जसले सन्तानलाई जन्म दियो त्यो बाउ र त्यो आमाको हातमा सन्तानको भविष्य छ, तपाईँले बेलामा संस्कार पनि राम्रो दिनु पर्यो, बेलामा ग्रह शान्ति पनि शान्तिहरू गर्दै गर्दै जानु पर्यो, व्रत उपासना धार्मिक पनि बन्दै जानु पर्यो, धार्मिक धर्म भने के, धर्म भनेको सत्व रज र तीनटा गुणहरू हुन्छ क्या, सत्व रज र तम तीनटा गुणहरू हुन्छ, त्यो तीनटा गुणमा

0: हामी सात्विक बन्न खोज्ने नि अभ्यासलाई धर्म भनिन्छ। सात्विक मान्छेले संसारलाई नि सुखी देख्न चाहन्छ। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामय, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग भवेत्। दुःख भाग जनः, कसैलाई दुःख नहोस् भगवान भनेर कल्पना गर्छ सात्विक मान्छेले। अनि राजसी मान्छेले अरू खुसी हुनु कि नहुनु, म खुसी हुनुपर्छ भन्छ क्या। अरू के हुन्छन् मलाई थाहा छैन, म खुसी हुनु पर्यो, म भन्ने एउटा घमण्ड आउँछ राजसीमा, अनि आफू मौज मस्तीमा रमाउनु खोज्छ, आफू खुसी हुन खोज्छ। तामसीले म बोरु जस्तो छु कि म अरूलाई दुःख दिनै पर्छ भन्छ, उसले आफ्नो सोध्दै नै फेरि अनि अरूको कसरी हुन्छ भनेर खुट्टा तान्न खोज्छ। त्यही तिनवटा गतिलाई हामी सात्विक बन्न खोज्ने हो धर्मको बाटो, धर्मको नियम, धर्मको अनुशासन भनेको सात्विक व्यक्ति बन्ने प्रयास। यो प्रकृतिको नियम हो हजुर, कहिले काहीँ सेतो, कहिले काहीँ रातो, कहिले काहीँ कालो भने जस्तै हो हजुर, होइन? सेतोलाई हामीले अनुग्रहण गर्नु पर्यो, सेतोलाई हामीले पछ्याउनु पर्यो। हामी कालो होइन, कर्तुत होइन, हामी सबैको वाइ वाइ चाहन्छौ नि, त्यही चाहनु पर्यो। यो प्रकृतिको नियममा सत्व रज र तमलाई हामीले विभाजन गर्न सकेर सात्विक बन्न खोज्नु नि धर्मको मार्ग हो, भर्याङ हो। कोही हुनुहुन्छ यतिखेर, स्वागत गरिहाल्नु। राधे राधे हजुर। जय श्री कृष्ण। कहाँदेखि को बोल्दै हुनुहुन्छ अहिले? तिलक कार्की
1: हजुर।
0: कुन जिल्लामा हुनुहुन्छ अहिले?
1: बैतडी।
0: बैतडी जिल्लामा तिलक कार्की अहिले? ए बैतडी, बैतडी तिर पनि कार्की भन्ने ठाउँ हुनुहुन्छ? सार्की भन्नुभयो? पार्की
1: हजुर।
0: पा अनि कि पार्की होइन?
1: हजुर।
0: ए यो पार्की भन्ने ठाउँ कस्तो ठाउँ हो, यो कहाँ पर्छ?
1: यो पाटनगरपालिका
0: होइन, भन्नु खोजेको यो पार्की भन्ने जात कस्तो जात हो भन्नु तपाईँले? ए पार्की भन्ने थर हो तपाईँको होइन? ल ठिक छ, अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: आफ्नै बारेमा।
0: कुन रेडियो सुन्नुहुन्छ तपाईँ? दिनदिनै कि कहिले काहीँ?
1: अब कहिले काहीँ सुन्छु, अब दैनिक त हुँदैन।
0: किन भ्याउनुहुन्न? काम गर्नुहुन्छ? के काम गर्नुहुन्छ?
1: पढाइ हो।
0: ए ल पढ्नु पर्यो, पढ्नु पर्यो है। ल भन्नु त कसको बारेमा हेर्ने? आफ्नै बारेमा, साल महिना गते छ फटाफट भनिदिनु तर।
1: 2065
0: सालको असार महिनाको 2 गते भन्नुभयो?
1: हजुर।
0: के बारको?
1: सोमबार
0: बिहानको 11:46 बिहान बैतडी जिल्लामा हो।
1: हजुर।
0: यहाँबाट हेर्दाखेरि के देखिन्छ भने 65 साल होइन?
1: हजुर।
0: असारको 2 गते सोमबार 11:46 बिहान राशिको नाम तपाईँको नारायण, कति राम्रो नाम जोड्यो है, नारायण भगवानको नाम जोड्यो होइन? वृश्चिक राशि हुन्छ, के राशि हेर्ने गर्नुभएको छ अहिलेसम्म? ल बिग्रिको नि, के नाम छ? नाम चाहिँ के छ बुझ्नु भएन हजुर, नाम चाहिँ के छ तपाईँको भनेको के? ए प्रभु तपाईँ कता यता बोल्नु न, उता रेडियो सुन्नु भने यता सुन्नुहोस् तपाईँ। 65 सालको असारको 2 गते 11:46 राशिको नाम के छ तपाईँको भनेको? ब्राह्मणले राखेको नाम तपाईँको धर्कोमा चिठोमा नाम के छ? तिलक नाम राखेछन्। तपाईँले एकचोटि मलाई तपाईँको त्यहाँ भएको धर्कोको फोटो हालेर पठाउनु होला नि, म जानकारी गराउँछु। मिल्दैन, धेरै फरक पर्यो है,
1: धर्म भन्नाले
0: धर्को का धर्को तपाईँको त पात हुन्छ नि, टिप्पणी क्या के छ घरमा? तपाईँले कुरै बुझ्नु भएन, तपाईँको घरमा त्यो ब्राह्मणले लेखेको हुन्छ नि कपीमा कोरेको हुन्छ नि, तपाईँको जन्ममिति घडी पलाहरू सबै लेखेको हुन्छ, त्यो मलाई फोटो खिचेर हाल्नु न भनेको है। दिउँसो तपाईँले अहिले जुन नम्बरमा फोन गर्नुभएको छ त्यही नम्बरमा वाट्सएप छ, वाट्सएप जारी गरेर त्यहाँ हाल्नु होला अनि तपाईँको नाम म पहिले पत्ता लगाउँछु। तपाईँको राशि नै फरक पर्यो, नक्षत्रै फरक पर्यो, धेरै फरक पर्छ, अनि फेरि हेरौँ न हुन्छ? राधे राधे भन्नु त एकचोटि। राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने हामी प्रयास गरिरहेका छौँ। आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको तपाईँ जानकारी लिन सक्नुहुनेछ। हामी 98453 97658 र 98142376 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। यतिखेर एउटा कमेन्ट आएको छ, भर्खरै मात्र म हेरिहाल्छु त्यो कमेन्टलाई। गुरु राधे राधे, म गीता कार्की ओखलढुङ्गाबाट हो गुरु, सनातनबाट नै सुन्दै हो गुरु। मेरो सपनामा परेवा आएको राम्रो हो कि नराम्रो हो गुरु? राधे राधे, परेवा आएको राम्रो मानिँदैन है शास्त्रले। कर्ण कुमारी पोखरेल लेख्नुहुन्छ, राधे राधे गुरु, म शङ्खुसभा पोखरी गाउँपालिका एक धुपबाट सुनिरहेको छु भन्नुभएको छ है। हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि दिउँसो 98453 97658 र 98142376 सम्झिन सक्नुहुनेछ। हामी जय श्री राधे राधे गुरु, म बझाङदेखि हो, साउनको महिनामा साउनको महिनामा गर्ने पितृदेवताहरूको पूजापाठ कति कतिदेखि गर्न पाइन्छ यसको बारेमा भनिदिनु पर्यो गुरु भन्नुभएको छ। अब यो पितृ देवताको पूजा त अहिले पनि गर्न मिल्छ, अब फेरि तपाईँले घरमा पूजापाठै बन्द चाहिँ गर्न हुँदैन थियो, अब के गर्नुभयो? विशेष कामनायुक्तले गरिएका कर्मिष्ठिक कामिष्ठिक यज्ञहरू चाहिँ 24 गते पछाडि 25-26 गते पछाडि बन्द गर्न मिल्छ है त। हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौँ। हामी तपाईँसँगका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौँ। गुरुदेव, मेरो बाबुको कान छेर्नु पर्ने थियो अथवा कानमा सुन लगाउनु पर्ने थियो, कहिले लगाउँदा राम्रो होला भन्नुभएको छ। अब कर्णभेदको मुहूर्त हेर्नुपर्छ, कर्णभेदको मुहूर्तको लागि तपाईँले दिउँसो कमेन्ट गर्नुहोला वा एकचोटि फोन गरेर पनि सम्झाउनु भयो भने धेरै कुरामा सहज हुन्छ है। आजको लागि कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ, भोलि बिहान उपस्थित हुने वाचकका साथमा। आजको लागि भने म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी आज्ञा चाहन्छु, तपाईँको दिन मंगलमय, तपाईँको दिन आनन्दमय रहोस्। तपाईँ र मेरो भेट भोलि बिहान ठिक 8 बजे रेडियोको ध्वनि तरङ्गमा रहनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्, राधे राधे।

निर्देशन। पर्यटक र व्यावसायिक भिसामा अमेरिका जान नेपालीले 30 लाख रूपियाँसम्म बुझाउनु पर्ने, नेपाल सहित विभिन्न 50 देश सूचीमा समावेश। पेरूमा पर्यटक बोकेको विमान दुर्घटना, 13 जनाको ज्यान गयो। र काबा च्याम्पियन्स लीग महिला भलिबल नेपालमा हुने। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंज 3 कप्तानगंजमा भएको घटनापछि एक हप्तासम्म अशान्त बनेको तराई मधेसको जनजीवन विस्तारै लयमा फर्किन थालेको छ। सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक संघ संस्था, विभिन्न धर्मका गुरू र स्थानीय समुदायको सर्वपक्षीय पहलपछि तनाव कम हुँदै गएको हो। सुनसरी, सिराहा, सप्तरी, धनुषा, पर्सा लगायतका ठाउँमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ भने ठाउँ ठाउँमा सद्भाव र्याली र आपसी संवादले निरन्तरता पाएको छ। आज सुनसरी, सप्तरी लगायतका विभिन्न ठाउँमा सद्भाव र्याली निकाल्ने तयारी पनि छ। सप्तरीको बोधे वर्साइन र राजविराजमा अहिले बिहान 11 बजेसम्मका लागि कर्फ्यूको आदेश केही खुकुलो पारिएको प्रशासनले जनाएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजारमा कर्फ्यू आदेश आज बेलुका 7 बजेसम्मका लागि खुकुलो बनाएको छ। यसैबीच गृहमन्त्री सुधन गुरूङ सहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिबीच 13 बुधे सहमति भएको छ। जिल्ला प्रशासन सरकारले धनुषामा गैराती सम्पन्न वार्तामा 13 बुधे सहमति भएको हो। सहमति अनुसार नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा 3 महिनाभित्र सर्वदलीय छलफल प्रक्रिया अगाडि बढ़ाउने, धार्मिक स्थलमा जडान गरिएका लाउड स्पीकर लगायतका उपकरणको प्रयोगलाई व्यवस्थित गर्ने, आवश्यक धार्मिक गतिविधिमा सीमित ध्वनि प्रयोगको व्यवस्था मिलाउने लगायत उल्लेख छ। नेपाली कांग्रेसको संस्थापनेतर समूहले यही साउन 29 देखि 31 सम्म काठमाण्डुमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसहित 551 सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा गठन गरिएको समितिले पार्टीको सांगठनिक सुदृढ़ीकरण, नीतिगत बहस र आउँदो महाधिवेशनको तयारीमा केन्द्रित रहेर 16 वटा उपसमिति बनाएको छ। संस्थापनेतर समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएसँगै पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण गरिएको छ। चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा हिजो शनिबार पत्रकार सम्मेलन गरी प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेलाको तयारीका लागि मूल आयोजक समिति सहित विभिन्न समिति गठन गरिएको जानकारी दिनुभयो। डाक्टर कोइरालाले देशको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न लागि दावी गर्नुभएको छ। तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र तत्कालीन केन्द्रीय सदस्य डाक्टर आरजू राणा देउवामाथि गएको भदौ 23 र 24 नवयुवा आन्दोलनको क्रममा भएको आक्रमण र कार्यालयमा भएको तोड़फोड़बाट उत्पन्न अवस्थाको स्मरण सहित उहाँले यस्तो संकटका बेला एकताको आवश्यकता भए पनि त्यसो हुन नसकेको बताउनुभयो। पत्रकार सम्मेलनमा इतर समूहका अधिकांश नेताहरू सहभागी भए पनि 14 महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका नेता डाक्टर शेखर कोइराला भने अनुपस्थित हुनुभयो। यो समूहले 44 औं बीपी स्मृति दिवसको अवसर पारेर गएको साउन 6 मा नै राष्ट्रिय भेलाको घोषणा गरेको थियो। यो सँगै 2007 सालको क्रान्तिदेखि 62-63 जनआन्दोलनसम्म बीपी कोइराला र गिरिजा प्रसाद कोइरालाको वैचारिक तथा सांगठनिक जगमा उभिएको नेपाली कांग्रेस इतिहासकै गम्भीर मोड़मा पुगेको छ। आउँदो मंगिरमा 15 औं केन्द्रीय महाधिवेशन गर्ने निर्णय भए पनि विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक द्वन्द 6 महिना बित्दा समय टुंगोमा पुग्न सकेको छैन। काठमाण्डुमा भएको दोस्रो विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगन थापा र संस्थापनितर पक्षबीचको दूरी बढ़दै जाँदा पार्टी औपचारिक विभाजनतर्फ उन्मुख भएको सन्देश प्रवाह भएको छ। विशेष महाधिवेशनपछि संस्थापनितर पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोगसम्म पुग्दा पनि मागले सार्थकता नपाएपछि अहिले राष्ट्रिय भेला मार्फत नयाँ दल गठनको विकल्पसम्म पुग्ने रणनीतिमा छ। पार्टी एकताका लागि निरन्तर प्रयास र लचकता अपनाउँदा पनि संस्थापन पक्षबाट कुनै सार्थक पहल नभएको इतर पक्षको ठहर छ। तर सभापति थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर सांगठनिक सुदृढ़ीकरण र नीतिगत स्पष्टतालाई सँगसँगै लैजानुपर्ने आवश्यकतामा जोड़ दिनुभएको छ। 100 रूपियाँ भन्दा बढ़ीको सामान वा सेवा खरिद गर्दा बिल लिएर लटरी मार्फत उपहार पाउने सरकारी योजना शुरू भएको छ। सरकारले हिजोदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 कार्यान्वयनमा ल्याउँदै दैनिक 1 लाख र हरेक 15 दिनमा 10 लाख रूपियाँ नगद पुरस्कार दिने व्यवस्था शुरू गरेको हो। आन्तरिक राजस्व विभागले यही साउन 1 गतेदेखि जारी भएका योग्य कर बीजकको आधारमा उपभोक्ताले उपहार जित्न सक्ने व्यवस्था गर्दै कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। विभागले हिजो सार्वजनिक सूचना निकालेर नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एकपटकमा 100 रूपियाँ भन्दा बढ़ी मूल्यका वस्तु वा सेवा खरिद गरी कर बीजक लिएका अन्तिम उपभोक्ताले विभागको वेबसाइटमा खरिद विवरण प्रविष्ट गरी कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ। करदाता प्रोत्साहन उपहार कार्यक्रमको लागि छुट्टै

0: अनलाइन पोर्टल सञ्चालनमा आएको छ। उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा प्राप्त कर बीजक दर्ता गरी पुरस्कार कुपन प्राप्त गर्न सक्नेछन्। वेबसाइटमा विवरण प्रविष्ट गरेपछि उपहार कुपन स्वत उत्पन्न हुनेछ। कुपनमा रहेको नम्बर लकी ड्रमा समावेश हुनेछ। विजेता घोषित भएमा सम्बन्धित बिलको फोटो र आवश्यक विवरण पेश गरी पुरस्कार दावी गर्न सकिने व्यवस्था गरिएको छ। नगद र विद्युतीय भुक्तानीका लागि फरक फरक व्यवस्था गरिएको छ। नगदमा भुक्तानी गरी खरिद गर्ने उपभोक्ताले बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल मिति, कुल रकम तथा आफ्नो नाम, मोबाइल नम्बर र ठेगाना प्रविष्ट गरी बिल दर्ता गर्नुपर्नेछ। तर क्यूआर कोड वा कार्ड मार्फत गरिएको विद्युतीय भुक्तानी स्वत प्रणालीमा समावेश हुने भएकोले विवरण भर्नुपर्ने छैन। सरकारले कर चली नियन्त्रण, वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। यो कार्यक्रम कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले ई सेवा, खल्ती लगायत अनुमति प्राप्त डिजिटल भुक्तानी सेवा प्रदायकलाई आवश्यक प्राविधिक सहजीकरण गर्न निर्देशन दिइसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अमेरिकाले पर्यटक वा व्यावसायिक भिसाका लागि आवेदन गर्दा धरौटी बुझाउनु पर्ने एउटा कार्यक्रमलाई स्थायी बनाउँदै त्यसका लागि बुझाउनु पर्ने धरौटी रकमलाई बढ़ाएर $20,000 अर्थात 30,41,000 नेपाली रूपियाँ भन्दा धेरै पुर्याएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपालसहित विभिन्न 50 देशलाई भिसा बण्ड बुझाउनु पर्ने सूचीमा राखेको छ। नयाँ व्यवस्था अनुसार नेपाल बंगलादेश र भूटानसहित 50 देशका नागरिकले अमेरिकी B1 अर्थात व्यावसायिक र B2 अर्थात पर्यटक भिसाका लागि आवेदन दिँदा यो धरौटी राख्नुपर्नेछ। एक वर्षको समीक्षापछि यो कार्यक्रम प्रभावकारी देखिएकोले स्थायी बनाउने निर्णय गरिएको अमेरिकी फेडरल रजिस्टरमा प्रकाशित सूचनामा उल्लेख छ। यसअघि परीक्षण कार्यक्रम अन्तर्गत 5,000, 10,000 र $15,000 बन्ड राख्ने व्यवस्था थियो। अब भने $5,000 विकल्प हटाइएको छ भने अधिकतम रकम $20,000 पुर्याइएको छ। अब बन्ड रकम $10,000 वा $20,000 मात्र हुनेछ। नयाँ नियम अनुसार सम्बन्धित देशका नागरिकले भिसा अन्तर्वार्ता अघि नै बन्ड रकम जम्मा गर्नुपर्नेछ। भिसा अस्वीकृत भयो भने रकम फिर्ता हुनेछ। भिसा स्वीकृत भए अमेरिका पुगेपछि पनि यात्रुले भिसाका सबै नियम पालना गरेमा बन्ड रकम फिर्ता पाइनेछ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गएको वर्ष अगस्तमा अवैध आप्रवासन नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम शुरू गरेको थियो। आज पनि देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। मनसुनी वायुको प्रभाव कायमै रहेको र आज कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि कोशी बागमती कर्णाली गण्डकी र लुम्बिनीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती पर्सा बारा चितवन र नवलपरासीमा ठूलो पानी परेको थियो। पर्साको ठोरी बाराको सिमरा नवलपरासीको नवलपुर सीतापुर लगायतका क्षेत्रमा अति ठूलो पानी परेको महाशाखा जनाएको छ। आज दिउँसो कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। कुवेतमा गएको बिहिबार भएको ड्रोन आक्रमणमा ज्यान गुमाएका 13 थुमका 44 वर्षीय सोमकुमार तामाङको शव नेपाल ल्याइएको छ। कुवेत एयरवेज मार्फत तामाङको शव गैराती नेपाल ल्याइएको हो। वहाँ विगत 4 वर्षदेखि कुवेतको एक कम्पनीमा गाड़ी चालकको रूपमा कार्यरत हुनुहुन्थ्यो। अब विदेशको खबर। पेरूमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा 13 जनाको ज्यान गएको छ। विमान दुर्घटना हुँदा त्यसमा रहेका 11 जना यात्रु र 2 जना चालक अर्थात पायलट गरी सवार सबै 13 जनाको ज्यान गएको पेरूका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। सेस्ना क्याराभाना C-208 विमान पेरूको प्रसिद्ध नास्का रेखा रहेको पुरातात्विक क्षेत्रमाथि उड़िरहेका बेला हिजो बेलुका दुर्घटना भएको हो। विमान दुर्घटनाको कारण खुलिसकेको छैन। नास्का रेखा दक्षिणी पेरूमा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य तथा युनेस्को विश्व सम्पदा क्षेत्र हो। अब खेल खबर। काबा च्याम्पियन्स लीग महिला भलिबल नेपालमा हुने भएको छ। यो लीग आउँदो कार्तिक 15 देखि 21 गतेसम्म नेपालमै आयोजना हुने भएको हो। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले लीग नेपालमै आयोजना गर्ने निर्णय गरेको नेपाल भलिबल संघले जनाएको छ। 14 पूर्ण बैठकले काबा च्याम्पियन्स लीग आयोजना सहित अन्य विभिन्न निर्णय पनि गरेको छ। संघको 83-84 वार्षिक कार्यक्रम पारित गर्दै त्यसलाई सार्वजनिक गर्ने साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी त्यसलाई अनुमोदन पनि गरिएको छ। त्यस्तै नेपाल भलिबल संघ स्थापनाको 50 वर्ष पुगेको अवसरमा यो वर्षलाई विशेष उत्साहका साथ मनाउने निर्णय पनि भएको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसभित्रको आन्तरिक विवाद विभाजन उन्मुख, संस्थापनीतर समूहबाट राष्ट्रिय भेलाको तयारी तीव्र। सामान वा सेवा खरिद गरेर बिल लिँदा उपहार पाउने सरकारी योजना शुरू। डिजिटल भुक्तानी सेवा प्रदायकलाई आवश्यक प्राविधिक सहजीकरण गर्न निर्देशन। पर्यटक र व्यावसायिक भिसामा अमेरिका जान नेपालीले 30,00,000 रूपियाँसम्म बुझाउनु पर्ने। नेपालसहित विभिन्न 50 देश सूचीमा समावेश। पेरूमा पर्यटक बोकेको विमान दुर्घटना, 13 जनाको ज्यान गयो। र काबा च्याम्पियन्स लीग महिला भलिबल नेपालमा हुने।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज।

Radio Tiger Studio Time. यति बेला बिहानको 11 बजेको छ।

0: काठमाडौँमा रहनुभएका नेपाली पर्वतारोही तथा निर्मल पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्याल्जे शेर्पाले आरोहीहरूको शव आज पहिलो शिविरमा ल्याउने जानकारी गराउनु भएको छ। उहाँका अनुसार पहिलो शिविरमा झारेपछि भोलि शवलाई ब्रड पिक हिमालको फेदमा पर्ने जापानी क्याम्पसम्म ल्याउने योजना छ। मौसम र हिमालको अवस्थाले साथ दिएमा जापानी क्याम्पबाट हेलिकप्टर मार्फत शव उद्धार गर्ने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभएको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच छ महिनादेखि चलिरहेको द्वन्द्वका कारण विश्वव्यापी इन्धन आपूर्तिमा गम्भीर असर परेको छ। यही बीचमा विश्वका ठूला तेल तथा ग्यास कम्पनीहरूले भने असाधारण नाफा कमाएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार युद्धका कारण रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुजबाट हुने यातायात ठप्प जस्तै बन्दा विश्वव्यापी रूपमा कच्चा तेलको आपूर्तिमा कमी आएको थियो र त्यही कारण मूल्य बढ़्यो। मार्चदेखि मे महिनाको अवधिमा प्रति ब्यारल $70 आसपास रहेको ब्रेन्ट क्रूड तेलको मूल्य बढ़ेर द्वन्द्वको उत्कर्ष बेला कच्चा तेलको मूल्य प्रति ब्यारेल $126 पुग्यो। यस स्थितिबाट कच्चा तेललाई पेट्रोल डिजल र जेट इन्धनमा परिणत गर्ने रिफाइनरी अर्थात प्रशोधन व्यवसायहरूले सबैभन्दा धेरै नाफा उठाएका छन्। अमेरिकी कम्पनी एक्सन मोबिलको दोस्रो त्रैमासिक नाफा दोब्बर भई $14.53 अर्ब अमेरिकी डलर पुगेको छ भने कुल आमदानी 42% बढ़ेर $1.16 अर्ब पुगेको छ। यस्तै अर्को ठूलो कम्पनी सेभरनको नाफा झण्डै 4 गुणाले बढ़ेर $12.07 अर्ब पुगेको छ। सेभरनको प्रशोधन व्यवसायबाट प्राप्त नाफा अघिल्लो वर्षको तुलनामा 6 गुणा भन्दा धेरै बढ़ेको छ। यस्तै गरी युरोपका 6 वटा ठूला तेल कम्पनीहरूको पहिलो त्रैमासिकमा $22 अर्ब भन्दा बढ़ी नाफा कमाएका छन् जुन अघिल्लो वर्षको तुलनामा 40% भन्दा धेरै हो। अब खेल खबर। भारतका तीव्र गतिका बलर जसप्रीत बुमराह श्रीलंकाको 2 खेलको टेस्ट श्रृंखलाबाट बाहिरिएका छन्। देब्रे घुँडामा अझै समस्या देखिएपछि 32 वर्षका बलरले श्रीलंकासँगको टेस्ट श्रृंखला गुमाउने भएका हुन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको सेन्टर अफ एक्सलेन्सको मेडिकल टोलीले उनलाई आराम गर्न सुझाव दिएको भारतीय संचार माध्यमले जनाएका छन्। इंग्ल्याण्डसँगको 3 खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाका क्रममा बुमराह घाइते भएका थिए। चोटका कारण उनले एक दिवसीय श्रृंखलाको अन्तिम 3 खेल खेलेका थिएनन्। यसअघि अफगानिस्तानसँगको एक दिवसीय श्रृंखला र एक मात्र टेस्टका लागि बुमराहलाई आराम दिएको थियो। उनी आयरल्याण्ड र इंग्ल्याण्डसँगको टेस्ट श्रृंखलामा पनि टोलीमा थिएनन्। घरेलु टोली श्रीलंका र भारतबीचको टेस्ट श्रृंखलाको पहिलो खेल यही अगस्त 15 गालेमा शुरू हुनेछ। यस्तै दोस्रो टेस्ट अगस्त 23 कोलम्बोमा शुरू हुनेछ। यसपछि 2 टोलीबीच 3 खेलको एक दिवसीय श्रृंखला शुरू हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो। सर्पदंशबाट मात्रै 54 जनाले ज्यान गुमाए। नेपालको विरोधकै बीच रिपुलेटबाट भारत चीन सीमा व्यापार पुनः शुरू। पहिलो चरणमा सन् 2019 रोकिएका सामानको अवस्था बुझ्न भारतीयहरूको टोली तिब्बत प्रस्थान। नेपाली कांग्रेसको आन्तरिक एकताका लागि देश र कांग्रेस जोड्ने अभियान घोषणा। साउन 20 राष्ट्रिय भेला हुने। इरान युद्धका बेला अमेरिकी तेल कम्पनीहरू कृत्रिमानी नाफा कमाउँदै प्रशोधन व्यवसायहरूले सबैभन्दा धेरै नाफा लिए। भारतीय बलर बुमराह श्रीलंकासँगको टेस्ट श्रृंखलाबाट बाहिर।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।

चिरछिको जाडो छु मुटु कामी छर छर छर छर चिरछिको जाडो छु मुटु कामी छर छर छर

0: गर्जन छ सधैँ बाघ झैं
1: रेडियो टाइगर 99.2 MHz
2: रेडियो टाइगर स्टुडियो टाइम यति बेला साँझको 6 बजेको छ।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ झैं।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: हिंसा भड्किएपछि त्रसित बनेको सुनसरीको जनजीवन सामान्य बन्दै सप्तरीमा पनि कर्फ्यू हट्यो। गृहमन्त्रीसँग छलफलपछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता।
0: कृतिमानी आरोही निर्मल पूर्जाको शव निकालियो। हिम पहिरोमा परेका छ मध्ये पाँचजना नेपालीको शव पहिचान। गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो।
1: असन्तुष्ट पक्षको राष्ट्रिय भेला अघि कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलायो। दुई पक्षलाई जोड्न देश र कांग्रेस जोड्ने अभियान घोषणा। इतर समूहको दबावमूलक रणनीति हुन सक्ने राजनीतिक विश्लेषक बरालको भनाई।
2: विभाजन हुँदै हुँदैन भन्न पनि सकिँदैन, तर उहाँहरूको यसो हेर्दाखेरि यो दबाव दिने त्यस्तो ट्याक्टिक हो जस्तो लाग्छ।
0: दक्षिण कोरियाको तापक्रम अहिलेसम्मकै उच्च 42.5 डिग्री सेल्सियस पुग्यो। अत्यधिक गर्मीका कारण हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने।
1: र काठमाडौँमा 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। विवादास्पद लगानी योजनाका कारण फिफाका अध्यक्ष इन्फान्टिनोको पद धरापमा।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। दिवानगंज घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ। गएको आइतबार राति दुई समुदायका बीचमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर दिवानगंजका ओम प्रकाश मेहताको ज्यान गएपछि सुनसरीको दिवानगंज र हरिनगर क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शनको क्रममा आगजनी र तोडफोड र हिंसा भड्किएपछि सुनसरीका अरू पालिकाहरूमा पनि हिंसा भड्किएको थियो। सुनसरीको इनरुवा, भोकराहा, नरसिंह कोशी गाउँपालिकामा हिंसा भड्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले 9 वटा पालिकामा कर्फ्यू जारी गरेको थियो। सुनसरीमा प्रदर्शन बढ़दै गर्दा मधेस प्रदेशमा पनि हिंसा भड़किएको थियो। प्रदर्शनका क्रममा सिराहाको गोल बजारमा प्रहरीको गोली लागि गणेश यादवको ज्यान गएपछि थप हिंसा भड़किएको थियो। गृहमन्त्री सुदन गुरूङसँग भएको सम्झौतापछि हिंसा रोकिएको छ। कर्फ्यू हटेसँगै सुनसरीको सीमा क्षेत्रमा सामान्य जनजीवन शुरू भएको छ। दैनिक जनजीवन सामान्य भए पनि डर भने कायमै रहेको स्थानीय बासिन्दा बताउँछन्। आजदेखि लामो दूरीका गाड़ी पनि चलेका छन्। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोधे बरसाइन नगरपालिकामा जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले निकाल्नु भएको सूचना अनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट कर्फ्यू हटाएर निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। यसैबीच गृहमन्त्री सुधन गुरूङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधि बीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रम फिर्ता भएका छन्। आज जनकपुर धाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारी बीच झण्डै डेढ़ घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो। हिजो निर्णय भएको हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि पेश गरेका 13 बुधे मागहरूमा परिमार्जन र थप गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ। सरकार ती मागहरूप्रति सकारात्मक रहेको र माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी भएको उहाँले बताउनुभयो।
1: पाकिस्तानको ब्रोड पीकमा हिम पहिरोमा परि ज्यान गुमाएका विश्व प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जा निम्स दाईको शव निकालिएको छ। बिहिबार आरोहणका क्रममा हिम पहिरोमा परि बेपत्ता भएका निर्मलको शव हिजो भेटिएको थियो, तर प्रतिकूल मौसमका कारण आज मात्रै उहाँको शव निकालेको पाकिस्तानी निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पाकिस्तानको आरोहण सम्बन्धी अग्रणी संस्था अल्पाइन क्लब अफ पाकिस्तान एपीसीका अनुसार निम्सको शव 5,700 मीटर उचाइमा फेला परेको थियो। पूर्जा सहित हिम पहिरोमा बेपत्ता भएका 10 जना मध्ये 8 जनाको शव उद्धारकर्ताहरूले फेला पारेका छन्। नेपाली आरोहीहरू पूर बहादुर गुरूङ युक्ता र ग्यालु शेर्पाको शव घटनास्थलबाट सुरक्षित ठाउँमा झारिसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बीबीसीका अनुसार नेपाली आरोहीहरू निर्मल पूर्जा, किली पेम्बा शेर्पा किलु र निमा शेर्पाको शव उद्धारकर्ताले आज फेला पारेर अहिले क्याम्प एकतर्फ ल्याइरहेका छन्। थप एउटा शव भएको ठाउँ स्थलगत उद्धारकर्ताहरूले फेला पारे पनि शनाखत भने हुन सकेको छैन। हराइरहेका नेपाली आरोही मध्ये नवाङ थिन्दु शेर्पा र पाकिस्तानका सोहेल साखीको अवस्था अज्ञात छ। हराइरहेका आरोही ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र चीनका ह्याङ झोङको शव भने भेटिएको छ। नेपाली आरोहीहरूका शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादमा रहेको नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। विश्वको 12 अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा बिहिबार 6,600 मीटरको उचाइमा गएको विनाशकारी हिम पहिरोमा परि आरोहीहरूको निधन भएको हो। यसैबीच कीर्तिमानी पर्वतारोही निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक विदा दिएको छ। अन्नपूर्ण गाउँपालिका वड़ा नम्बर 3 दानामा जन्मिएका पूर्जाको निधनमा भोलिका लागि शोक विदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ। अध्यक्ष भरत कुमार पुनले निकाल्नु भएको विज्ञप्तीमा पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा निर्मल पूर्जा सहित उहाँको टोलीका सदस्यको निधन भएकोमा दुःख व्यक्त गरिएको छ।
0: गएको वैशाख 1 गतेदेखि आजसम्म देशका विभिन्न ठाउँमा भएका विपत्ता घटनामा परि 196 जनाको ज्यान गएको छ। 4 जना अझै विपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 4,053 विपत्ता घटना दर्ता भएका छन्, जसबाट 5,188 परिवार प्रभावित भएका छन् भने 1,218 जना घाइते भएका छन्। वैशाख पछिको समय सर्पदंश विपदको मुख्य कारण घातक कारण बनेको छ। सर्पदंशका 716 घटनामा 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25 लेक लागेर 22, पहिरो र आगलागीबाट 20-20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको ज्यान गएको छ। अत्यधिक वर्षा, डुंगा पल्टिएर वन डढेलो, हिउँ पहिरो र विस्फोटन लगायतका घटनाबाट थप 9 जनाले ज्यान गुमाएका छन्। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटना भएका छन्, जसबाट 1 जनाको ज्यान गएको छ भने 20 जना घाइते भएका छन्।
1: आज मध्य नेपाल र पश्चिम तराईका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै बर्दियाको तारातालमा 121 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कोशी, बागमती र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्म पानी परिरहेको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराई भूभाग, मध्य प्रदेश र लुम्बिनी प्रदेश देशका तराईका केही ठाउँमा ठूलो तथा एक दुई ठाउँमा आधी घोप्टे वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच मनसून पूर्ण रूपमा सक्रिय देखिएको हुँदा भोलिसम्म देशैभरि वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। भोलिसम्मका खास गरी धुलीखेल, रोशी, मूलकोट खण्ड र पृथ्वी राजमार्गको नौबिसे, मलेखो, मोगलिन, जुगेडी खण्डमा अत्यावश्यक भएमा मात्र स्थिति बुझेर मात्रै यात्रा गर्न मौसमविदले सुझाव दिएको छ।
0: सार्वजनिक विधाको दिनमा पनि राहदानी विभागमा सेवाग्राहीको भीड़ लागेको छ। विशेष गरी दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिन राहदानी बनाउनेहरूको भीड़ बढ़ेको हो। विधाको दिनमा समेत बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म राहदानी वितरणको व्यवस्था मिलाइए पनि सेवाग्राहीले भने समयमै राहदानी पाउन

0: फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले हिंसा भड्किएपछि त्रसित बनेको सुनसरीको जनजीवन सामान्य बन्दै सत्तरीमा पनि कर्फ्यू हट्यो। गृहमन्त्रीसँग छलफलपछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता। कृतिमानी आरोही निर्मल पूजाको शव निकालियो। हिम पहिरोमा परेका छ मध्ये पाँचजना नेपालीको शव पहिचान। गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो। सार्वजनिक विदाको दिनमा पनि राहदानी विभागमा सेवाग्राहीको भीड़ लगायतका खबर प्रस्तुत गरे।
2: नेपाली कांग्रेसले साउन 24 गतेका लागि केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। असन्तुष्ट पक्षले साउन 29 देखि 31 गतेसम्म घोषणा गरेको राष्ट्रिय भेला अघि नै कांग्रेस संस्थापनले कार्य समिति बैठक बोलाएको हो। असन्तुष्ट पक्षले 29 गतेसम्म पार्टी एकताको कुनै सहमति नभए नयाँ राजनीतिक दल गठन गर्ने तयारी समेत अघि बढ़ाएको छ। यसैबीच नेपाली कांग्रेसका नेताहरू नयन सिंह महर र रंजित कर्णको अगुवाईमा देश र कांग्रेस जोड्ने अभियान शुरू भएको छ। पार्टीभित्र बढ़दो मतभेद, अविश्वास र आन्तरिक किचोलोले संगठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन 20 गते काठमाण्डुमा राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेता महरले पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचलोका कारण नागरिकका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गरिएको बताउनुभयो। वहाँका अनुसार यही साउन 20 गते बिहान 11 बजे सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा देशभरका 753 पालिका, 330 प्रदेशसभा निर्वाचन क्षेत्र र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका प्रतिनिधिको सहभागितामा विशेष भेला आयोजना गरिनेछ। अभियानको उद्देश्य कुनै व्यक्ति वा गुटको स्वार्थ नभई कांग्रेसलाई नागरिकसँग जोड्नु रहेको उहाँले जिकिर गर्नुभयो।
1: विशेष महाधिवेशनपछि शुरू भएको नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद पार्टी विभाजनतर्फ थप उन्मुख हुन थालेको छ। अहिले डाक्टर शशांक कोइराला नेतृत्वमा संस्थापन इतर समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्रता दिएसँगै कांग्रेसमा विभाजनको खतरा बढ़ेको हो। इतर समूहले नेता कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेलाको तयारी स्वरूप 551 सदस्यीय मूल आयोजक समिति सहित विभिन्न 16 समिति गठन गरेर संगठनात्मक गतिविधिलाई औपचारिक रूपमा अघि बढ़ाएको छ। साथै कृष्ण शर्माले राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज राललाई नेपाली कांग्रेस विभाजन हुनै लागेको हो त भनेर सोध्नु भएको छ।
3: विभाजन हुँदै हुँदैन भन्न पनि सकिँदैन, तर अहिलेको उहाँहरूको यसो हेर्दाखेरि यो दबाब दिने प्रेसर ट्याक्टिस हो जस्तो लाग्छ। अब कोही नपाएर शशांक कोइराला जस्तो मान्छेलाई जो हिज इज नट क्यापेबलै छैन, ऊ योग्यै छैन, उसको नेतृत्व देखिसक्यो, उसले केही गर्नै सक्दैन, खालि विश्वेश्वरको छोरो मात्रै भनेर मान्छेले दिँदैन भोट, अब सपोर्ट गर्दैनन्, त्यो खालि त्यो उसलाई एउटा बलिको बोको बनाउनलाई त्यहाँ अगाडि उभिएको हो। तर के भने एउटा बार्गेनिङ केही लागेन भने साह्रै भएन भने हामी अर्कै गर्छौ भन्ने पारेको हो। तर अहिले फर्दर टाइम चाहिँ फुटिहाल्छ भन्न सकिँदैन। यदि फुटिहाल्यो भने पनि उनीहरूले अब शशांक कोइरालाकै नेतृत्वमा अर्को बढायो भने पनि त्यो टिक्ने पार्टी नै होइन, त्यो त्यसै हराएर जान्छ पछि गएर।
4: तर नेपाली कांग्रेसभित्र लामो समयदेखि योगदान गरेका दिग्गज नेताहरूको ठूलो पंक्ति इतर समूहमा भएकाले भोलि पार्टीको भविष्य त्यति नराम्रो नै होला भनेर भन्न सकिने स्थिति पनि त छैन।
3: अब हेर्नु, दिग्गज भनेको तिनीहरू ड्याग लिडर अफ द पार्टी, यो हिजोको नेताहरू हुन्, अब उनीहरूको क्षमता देखिसकेका छ सबैको, त्यो अनुहार जति देख्नुहुन्छ त्यहाँ ती सबैको अनुहार जति देखेको छ, उनीहरूको मोबिलाइजिङ क्यापेसिटी जनतामा जाने, जनताको विश्वास आर्जन गर्ने म त्यो देख्दिनँ सबै। अब उनीहरू स्याक्रिफाइस गरौ मात्रै भयो भने स्याक्रिफाइस गरेर त 20 वर्ष जेल जाने पनि अहिले केही नपाएर पनि बसेका छन्, कोही हिजोका मान्छेहरू आएर माथि पुगेका छन्। त्यो सिनियोरिटी मात्रै मानिँदैन राजनीतिमा, हाम्रो एकाडेमिक संसारमा जसले राम्रो गर्छ, जो योग्य छ, जसले बोल्न सक्छ, त्यो जनतामा भित्छ, त्यो मान्छे अगाडि बढ्छ, नेतृत्व त्यो। अब यिनीहरूको नेतृत्व पनि देखिसक्यो नि, पहिले गरेका हुन्, कतिले त्यसमा नगरेको होइन, तर के भनेदेखि तिनै नेताले फेरि आएर भोलि यो नयाँ पुस्तालाई हाँक्छन्, उनीहरूको आकांक्षा पूरा गर्छन् भन्ने चाहिँ मान्छेमा 100% छैन। बाहिरबाट हेर्दा सिनियर नेता यहाँ त्यहाँ हिजो कसले हामीले पनि त गरेका छौँ, पञ्चायत व्यवस्था 17 सालपछि हामी युनिभर्सिटीमा पढाएर पनि हामीले पनि योगदान गरेका छौँ, अरूले पनि गरेका छन्, कति जेलले हत्कडी भए, कोही मरेर गए, अझै पनि कोही नपाएर दुःख पाएका छन्, तर केही उनीहरूले केही पनि पाएनन्। तर के त्यो मात्रै भनेर हुँदैन त राजनीतिमा।
4: अब यसको राष्ट्रिय असर चाहिँ के हुन्छ यदि नेपाली कांग्रेस
3: राष्ट्रिय असर के पनि हुँदैन। पहिले शेरबहादुर देउवा फुटेर गिर्जापुर फुट्दा पनि केही भएन, गणेश बाण फुटेर गए उसले पार्टकै गर्छु भनेर चुनाव हराउन लागे केही भएन, जे हुनु छ अगाडि कोर्स

0: जितिसक्यो अब अब अहिले आएर चाहिँ अलि दिन चाहिँ अर्को पार्टी होला सिटकले जितिहाल्ला त्यो त अर्को कुरा हो तर यो बिलेर बिलिन हुँदै जाने भयो माधव नेपाल फुटेर अब एमाले त ओलि त मेन पार्टी त चलेकै छ माधव नेपाल त्यत्रो ठुलो नेता 15-16 वर्ष महासचिव भएको पार्टीको नेता हो ऊ ओली भन्दा धेरै वर्ष पहिले भएको त्यो नेता हुँदाखेरि त त्यो पार्टी चलेर अहिले प्रचण्डसँग साँठगाँठ गर्नु परेको छ मिल्नु परेको छ त्यस्तो भइरहन्छ राजनीतिमा जुट्ने फुट्ने भइरहन्छ फेरि जुट्छन् फेरि फुट्छन् फेरि आउँछन् के भएर त भोलि फरक पर्दैन
1: अहिले जुन रूपमा चाहिँ विभाजनको दिशातिर उन्मुख गतिविधिहरू भइरहेका छन् यसलाई चाहिँ रोक्नका लागि र पार्टी एकता कायम राख्नका लागि दुवै पक्षले कस्तो भूमिका निर्वाह गर्छ
0: अब दुवै पक्षले के गर्ने सरेन्डर गर्नु पर्यो गगन थापाले उहाँहरूलाई अब त्यो उहाँहरूको भनाइ त्यही छ यस्तै 11 जनाकै कतिजना चाहिँ सबै लगाएर ल्याउने अनि मेजोरिटी उनीहरूकै पुर्याउने के अरे केन्द्रीय समितिमा त्यस्तो पनि कायम हुन्छ भनेको अब चुनाव लडेर चाहिँ जुते त भयो नि महाधिवेशन हुँदैछ त्यहाँ लड्नु जो जो जित्छन् आउँछन् उनीहरू पनि भाग लिनु होइन यहाँ उनीहरूलाई पहिले नै टिका लगाएर सबैलाई दिनुपर्ने त्यहाँ केन्द्रीय समितिको सदस्य हाम्रो 80% हुनुपर्ने भन्ने उनीहरूको माग छ अब त्यत्रो ठुलो जनताको वेबबाट जे पनि नेपाली कङ्ग्रेसको उत्साह गगन थापा पनि त्यत्रो रह्यो र पपुलर लिडर त हो नि विश्व प्रकाश शर्मा उनीहरूले युनानिमसली त्यत्रो मान्छेले उसलाई पनि त बनाएको हो त्यत्रो महाधिवेशन गरेर आएकै हो होइन विशेष महाधिवेशन त्यस कारणले दुवैतिरबाट यस्तो कुरा र अलिकति अहिलेको समयमा मेरो गोरुको 12 रुपियाँ भन्नु मिल्दैन क्या अलिकति लचिलो पनि हुनुपर्छ
1: भनेको दुइटै पक्ष लचिलो हुनुपर्छ
0: दुइटै पक्ष लचिलो उसले त कतिलाई म एकोमोडेट गर्छु राख्छु भनेकै छ तर उहाँले यति राख्नुपर्छ यति संख्या भनेपछि 100-150 मान्छेको नाम दिएपछि त्यो कसरी हुन्छ त
2: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराल नेपाल दर्पणमा खबरकै सिलसिला नेपालको अतिक्रमित भूमि लिपु लेकबाट भारत र चीनले पुनः व्यापार शुरू गरेका छन् अगस्त 1 तारीक अर्थात हिजोदेखि लिपु लेक हुँदै दुई देशबीच सीमा व्यापार पुनः शुरू भएको भारतीय संचार माध्यमहरूले जनाएका छन् लिपु लेक नेपाली भूभाग हो यसको उत्तरतर्फ चीनको तिब्बत छ लिपु लेक भन्दा झण्डै 17 किलोमिटर पश्चिम लिपिया धुरा पर्छ जसलाई नेपालले चीन र भारतसँगको त्रिदेशीय बिन्दु मान्दै आएको छ नेपालले लिपुलेकबाट दुई देशबीच व्यापार गर्ने सहमतिको विरोध गर्दै आएको छ भारत र तिब्बत बीच लिपुलेक हुँदै शताब्दीयौं पुरानो व्यापारिक सम्बन्ध रहेकोमा सन् 1962 भारत चीन युद्धपछि स्थगित भएको थियो पछि सन् 1992 पुनः शुरू भएको लिपुलेक नाकाबाट हुने सीमा व्यापार कोरोना महामारीका कारण सन् 2019 फेरि स्थगित भएको थियो झण्डै 7 वर्षपछि पुनः शुरू भएको व्यापार शुरू भएको दिन हिजो 16 जना भारतीय व्यापारीको समूह तिब्बततर्फ प्रस्थान गरेको छ उनीहरू यसअघि कोरोना महामारीको बेला अकस्मात नाका बन्द हुँदा रोकिएको सामानको अवस्था बुझ्न कुनै सामान नलिई तिब्बत गएका हुन् लिपुलेक नाकाबाट मुख्यतया भारतको उत्तराखण्डको पिथौरागढ जिल्लाको ब्यास दारमा र 14 उपत्यकाका व्यापारीहरूले व्यापार गर्छन्
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
4: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ
5: जमिनका धाजाहरू फाट्नु रुख र बिजुलीका खम्बाहरू ढल्कनु मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्
4: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: नेपालको एकमात्र डिटिएच सेवा
1: डिश हो खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपाल जापान कूटनीतिक सम्बन्धको 70 वर्षगाँठको अवसरमा टोकियोमा सम्पन्न एफएनजे ग्लोबल मीडिया सम्मेलन 2026 नवोदित टोकियो घोषणा पत्र जारी गरेको छ। नेपाल पत्रकार महासंघको समन्वय र जापान शाखाको आयोजनामा भएको सम्मेलनले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारी कदम प्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। सम्मेलनले विधान संशोधन मार्फत प्रवासमा रहेका महासंघका सदस्यहरूलाई नेतृत्व छान्ने अर्थात चुन्ने र चुनिने पूर्ण अधिकार सुनिश्चित गर्न माग गरेको छ। यसका साथै गैर आवासीय नेपालीहरूलाई राजनीतिक बाहेकका अन्य संवैधानिक अधिकार सहज रूपमा उपभोग गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। विदेशमा कार्यरत नेपाली पत्रकारको योगदानको कदर गर्दै एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय समेत सम्मेलनले गरेको छ। महासंघीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा विश्वभरका वैदेशिक शाखाका प्रतिनिधिको सहभागिता रहेको थियो।
4: काठमाण्ड उपत्यकामा विभिन्न ठाउँमा श्रृंखलाबद्ध रूपमा चोरी तथा लुटपाट गर्ने कर्मा समूहका 5 प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिलीप घिमिरेका अनुसार पक्राउ पर्नेहरूमा समूहका मुख्य नायकी सिन्धुपाल्चोकका 34 कर्मा तामाङ सहित काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, मनोज तामाङ र काशीका आले गुरूङ छन्। कर्मालाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको थियो। बुढानला कण्ठको भैरव रोड क्षेत्रमा पुगेको प्रहरी टोलीमाथि कर्माले खुकुरी प्रहार गर्ने प्रयास गरेपछि 2 हवाई फायर र 1 गोली चलाएर पक्राउ गरेको एसएसपी घिमिरेले बताउनुभयो। प्रहरीको गोली लाएर घाइते भएका कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कर्मा समूहले विशेष गरी बिहान र बेलुकाको समयमा एक्लै हिँडिरहेका महिला तथा वृद्ध वृद्धा लक्षित गरेर सुनको सिक्री लुट्ने गरेका थिए। उनीहरूले शुरूमा बाटो सोध्ने बहानामा कुराकानी गर्ने र लगत्तै मोटरसाइकलबाट आएर लछार पछार गर्दै घाटीमा लगाएका सुनका सिक्री तथा पैसा लुट्ने शैली अपनाएका अनुसन्धानबाट खुलेको छ।
5: झापामा 16 वर्षको अवधिमा जंगली हात्तीको आक्रमणबाट 80 ज्यान गुमाएका छन्। डिभिजन वन कार्यालय भद्रपुरका अनुसार बितेको 16 वर्षमा मानिससँगको द्वन्दमा 28 हात्ती पनि मारिएका छन्। डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार 2067 साल असार 3 2083 असार मसान्तसम्म जंगली हात्तीको आक्रमणबाट 70 नेपाली र 10 गैर नेपालीको मृत्यु भएको ज्यान गएको अभिलेखमा उल्लेख छ। यो तथ्याङ्कले झापामा औसतमा हरेक वर्ष 5 हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका उहाँको भनाइ छ। कार्यालयका अनुसार 2080 सबैभन्दा बढ़ी मानवीय क्षति भएको वर्ष हो। यस वर्ष हात्तीको आक्रमणबाट 3 सहित 8 ज्यान गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषि बालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरूद्ध हुँदै जानु लगायत मानव हात्ती द्वन्द बढ़नुका प्रमुख कारण हुन्।
4: काठमाडौँ उपत्यकामा फेरि खाना पकाउने ग्यासको अभाव देखिएको छ। भरि अर्थात 14.2 किलोको सिलिण्डर बजारमा पठाउन थालेसँगै ग्यासको आपूर्ति प्रणालीमा समस्या देखिएको हो। नेपाल ऑयल निगमले बजारको मागभन्दा बढ़ी नै ग्यास आयात भइरहेको दावी गरेको भए पनि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर डिलरहरूमा लाइन बसिरहेको देखिन्छ। आफ्नो टोलमा रहेका ग्यास डिपोहरूमा ग्यास नपाएपछि उपभोक्ताहरू सिधै उद्योगमा धाउन थालेका छन्। बालाजीव औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास उद्योगको वितरण कक्ष बाहिर रित्तो सिलिण्डर लिएर पालो पर्खिरहेका सयौं सर्वसाधारणहरू लामो लाइन देखिन्छ। डिलर कहाँ ग्यास नपाएको उपभोक्ताहरूको सहजताका लागि भन्दै नेपाल ऑयल निगमले टेकुमा रहेको पुरानो कार्यालयबाट बिक्री थालेको छ, तर त्यहाँ लामो लाइन बस्दा पनि ग्यास नपाएको उपभोक्ताको गुनासो छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियामा तापक्रम इतिहासकै उच्च बिन्दुमा पुगेको छ। दक्षिण पूर्वी शहर याङशानमा आज दिउँसो 1:26 जाँदा तापक्रम 42.5 डिग्री सेल्सियस मापन भएको छ। समाचार संस्था एएफपीका अनुसार कोरियामा एक शताब्दी भन्दा अघिदेखि मौसमको अभिलेख राख्न थालिए यताकै यो सबैभन्दा उच्च तापक्रम हो। तातो हावाको लहरको केन्द्र बनेको याङशानमा आज लगातार 5 दिन तापक्रम 40 डिग्री सेल्सियस माथि पुगेको छ। कोरियाली मौसम निकायका अनुसार सन् 1970 दशकमा वर्षमा औसत 8 दिन मात्र रहने तातो लहर पछिल्लो 5 वर्षमा बढ़ेर 19 दिन पुगेको छ। वैज्ञानिकहरूले मानवीय गतिविधिका कारण उत्पन्न जलवायु परिवर्तनले यस्ता चरम मौसमी घटना बढ़ाएको बताएका छन्। यसैगरी यूरोपमा जारी कड़ा खडेरी र अत्यधिक गर्मीका कारण हंगेरीले 44 वर्षपछि पहिलो पटक आफ्नो एकमात्र पाक्स आणविक ऊर्जा केन्द्र बन्द गर्ने निर्णय गरेको छ। ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि ऊर्जा केन्द्र बन्द गर्नु परेको जनाएको छ। हंगेरीको मौसम सेवा हंगारोमेटका अनुसार आउँदा दिनहरूमा तापक्रम 42 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। नेपालको खेलकुद इतिहास र सफलतालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्य सहित खेलकुद सम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएमले आज पत्रकार सम्मेलन आयोजना गर्दै बियोन्ड मेडल प्रिजर्भिङ नेपाल स्पोर्टिङ हिस्ट्री नामक दिएको प्रदर्शनी 3 दिनसम्म हुने जानकारी दिएको हो। काठमाडौँको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी हुने नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष शशी श्रेष्ठले जानकारी दिनुभयो। साउन 19 अर्थात पर्सि मंगलबारदेखि 21 गतेसम्म हुने प्रदर्शनीमा नेपालको इतिहास झल्काउने झण्डै 5 लाख दुर्लभ तथा ऐतिहासिक तस्विर राखिने आयोजकले जनाएको छ।
5: र फिफाका प्रतियोगिताहरूमा आंशिक रूपमा निजी लगानी भित्राउने विवादित प्रस्ताव अघि सारेपछि विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको पद संकटमा परेको छ। सबैलाई जानकारी नदी ल्याइएको योजनाको सर्वत्र विरोध भएपछि इन्फान्टिनोले प्रस्ताव फिर्ता लिएका हुन्। तर युरोपेली फुटबलको नियामक निकाय यूईएफए सहितका साझेदारहरूको आक्रोश थामिएको छैन। यूईएफएले विश्वकप सहितका फिफा प्रतियोगिता बहिष्कार गर्ने धम्की दिँदै अध्यक्ष इन्फान्टिनो प्रति विश्वास हराएको स्पष्ट पारेको छ। उत्तर तथा मध्य अमेरिकी महासंघ कन्काकाफले फिफा नेतृत्वको समग्र समीक्षा हुनुपर्ने माग गरेको छ भने इन्फान्टिनोको 2 जना वरिष्ठ सल्लाहकारहरूले समेत उनको साथ छाडेका छन्। अहिले युरोपेली निकाय यूईएफए इन्फान्टिनोलाई पदबाट हटाउने अन्तिम मौकाको पर्खाइमा छ। इन्फान्टिनोलाई हटाउन फिफा काउन्सिलको आकस्मिक बैठक डाक्ने र 211 सदस्य फिफाको असाधारण कंग्रेस बोलाएर अविश्वासको प्रस्ताव ल्याउने विकल्पहरू छन्। अविश्वासको प्रस्ताव पारित हुन कम्तीमा 106 देशको समर्थन आवश्यक छ। आउँदो मार्चमा हुने चुनाव अघि नै इन्फान्टिनोले कतार मोरक्को र इजिप्ट जस्ता देशहरूको समर्थन फिर्ता बटुल्ने प्रयास शुरू गरिसकेका छन्। अबको केही हप्तामा यूईएफएले उनलाई राजीनामा दिन बाध्य पार्छ या इन्फान्टिनोले आफ्नो पद जोगाउँछन् भन्ने विषयले विश्व फुटबल तरंगित बनेको छ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्तिम आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: हिंसा भड्किएपछि त्रसित बनेको सुनसरीको जनजीवन सामान्य बन्दै सप्तरीमा पनि कर्फ्यू हट्यो। गृहमन्त्रीसँग छलफलपछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता।
4: कृतिमानी आरोही निर्मल पूजाको शव निकालियो। हिम पहिरोमा परेका 6 मध्ये 5 जना नेपालीको शव पहिचान। गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो।
5: असन्तुष्ट पक्षको राष्ट्रिय भेला अघि कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलायो। दुई पक्षलाई जोड्न देश र कांग्रेस जोड्ने अभियान घोषणा। इतर समूहको दबावमूलक रणनीति हुन सक्ने राजनीतिक विश्लेषक बरालको भनाई।
4: दक्षिण कोरियाको तापक्रम अहिलेसम्मकै उच्च 42.5 डिग्री सेल्सियस पुग्यो। अत्यधिक गर्मीका कारण हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने।
5: र काठमाडौँमा 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। विवादास्पद लगानी योजनाका कारण फिफाका अध्यक्ष इन्फान्टिनोको पद धरापमा।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बसेल पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज चाहिँ।

Let's go.

Yahoo!

I'm gonna go to the hospital.

फटे एटम बम हो जाए विस्फोट। आशिकों की है शामत

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: Hey you guys, listen to me, baby.

Radio Tiger Studio Time. यति बेला रात्रिको 9 बजेको छ।

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।